0: सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि।
1: परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
0: सरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
1: आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: मिनीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
3: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 3 गते शनिबार, सुनखानी उपस्थिति केन्द्र 1, सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर, बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे, बाबरे उपस्थिति केन्द्र 4 भगवती मावी कालिन्चोक 3 घ्याङ, बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माध्यमिक कालिन्चोक 4 हिलेपानी, निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे,
5: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी, लिम्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा, गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ, थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआर थामी चाँगु, मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङटिन बाखुर, काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुङ 5 काटाकुटी,
4: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी, फर्स्टको उपस्थिति केन्द्र 14 साउथे मावि सैलु 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय 32 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 32 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय 32 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक
3: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा छेमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँपुर बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ
4: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखाशु पर्यवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाइ निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
3: थप जानकारीका लागि शेयर सदस्य जीवहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ शेयर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई मार्फत दिनका लागि अनुरोध गरिन्छ साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण

0: सुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0491-397, 421-943, 421-539 र 421-303।
1: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: यनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असोज 2 गते शुक्रबार सेप्टेम्बर 18 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको सप्तमी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। प्रधानमन्त्री तीन दिन न्यूयर्कमा रहने जापानीज इन्सेफ्लाइटिसबाट मृत्युदर बढ्दै खोप नलगाएका 30 वर्षमाथिका व्यक्ति जोखिममा।
4: नातकाय मुद्दामा परिस्थिति जन्य प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला। कांग्रेसमा देउबा पक्ष कमजोर हुने गरी नेताहरू संस्थापनतर्फ फर्किँदै एमालेमा पार्टी पुनर्गठनको किचलो।
3: अख्तियारमा झण्डै 41,000 उजुरी बागमती प्रदेशमा ओएनएम सर्वेक्षणका लागि खाका स्वीकृत। दुई महिनामा 85% राजस्व संकलन।
4: यमनमा द्वन्दका कारण 150,000 बढ़ी विस्थापित। अस्ट्रेलियाले विद्यार्थीका परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्दै स्वीडेनमा विपक्षी गठबन्धनको बहुमतपछि प्रधानमन्त्रीद्वारा राजीनामा।
3: र फिफाले निलम्बन गरेको विषयमा सरकारले स्पष्ट निर्देशन दिनुपर्ने एन्फाको माग। 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। इण्डोनेसिया 3-0 विजयी।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा सार्वजनिक सेवा प्रवाहका लागि सरकारले शुरू गरेको तयारीको प्रसंग।
4: सरकारले सार्वजनिक निकायको सेवा प्रवाहलाई सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी निर्णय प्रक्रियालाई सहज र झन्झट रहित बनाउन टिप्पणीको तह घटाएको छ। सार्वजनिक निकायको सेवा प्रवाहलाई छिटो छरितो र प्रविधि मैत्री बनाएर सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी सरकारले निर्णय प्रक्रिया घटाएको हो। मन्त्रीपरिषदबाट गरिने नीतिगत तथा महत्वपूर्ण प्रशासनिक निर्णयमा टिप्पणीको तह बढ़ीमा 3 र सामान्य प्रशासकीय विषयमा बढ़ीमा 2 तह मात्रै रहने गरी सरकारले प्रशासन सुधारको कार्यलाई उच्च प्राथमिकता दिएको हो। प्रणालीमा फाइल दर्ता हुनका साथै स्वचालित रूपमा समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा फाइल 24 घण्टाभित्र स्वत माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएको छ। सरकारले सेवा प्रवाह र सुशासन कायम गर्ने कार्यलाई सेवाग्राहीले अनुमति गर्ने गरी निर्णय प्रक्रियाको तह घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याएको कार्यदलका प्रवक्ता हेमराज अरियालले बताउनु भएको छ। सरकारले यसअघि सार्वजनिक गरेको 100 कार्यसूचीमा पनि सरकारी निकायले निर्णय प्रक्रियाको तह घटाई सेवा प्रवाहलाई छिटो छरितो बनाउने उल्लेख गरेको थियो।
3: नेपालमा पछिल्लो समय जापानीज इन्सेफ्लाइटिस जेईको संक्रमण र मृत्यु संख्या बढ़ेको पाइएको छ। विशेष गरी खोप नलगाएका 30 वर्ष माथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूले सुझाव दिएका छन्। यस वर्ष असार दोस्रो साता यता कम्तीमा 26 जनाको जेई संक्रमणका कारण मृत्यु भइसकेको छ भने थप 95 जना संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले बताएको छ। यस वर्ष जेईका कुल 121 संक्रमित पुष्टि भएको मध्ये मृत्युदर 21% भन्दा बढ़ी छ, जुन कुनै पनि कीटजन्य रोगको तुलनामा अत्यधिक हो। सन् 2022 यो रोगबाट नेपालमा कम्तीमा 4 जनाको मृत्यु भएको थियो। 79 जना संक्रमित भएका थिए। त्यस वर्ष मृत्युदर 5% थियो। सन् 2023 20 जनाको मृत्यु र 98 जना संक्रमित भए भने मृत्युदर 19% थियो। सन् 2024 28 जनाको मृत्यु र 86 जना संक्रमित थिए। यस वर्ष मृत्युदर बढ़ेर 33% पुगेको थियो। सन् 2025 41 जनाको मृत्यु र 183 जना संक्रमित भएका थिए। त्यस वर्ष मृत्युदर 23% थियो। जेईको मृत्युदर छिमेकी भारतको तुलनामा नेपालमा बढ़ी देखिएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर जेई संक्रमण दर हुने

0: मृत्युदर करिब 11% मात्रै रहेको छ। सन् 2026 भारतमा जे 727 संक्रमित भेटिएका छन् भने 47 जनाको मृत्यु भएको छ। नेपालमा पनि खोप नलगाएका व्यक्ति बढ़ी जोखिममा देखिएका छन्। यसैबीच कर्णाली प्रदेशका उपल्लो जिल्लाका कतिपय स्वास्थ्य संस्थाहरूमा अहिले जनशक्तिको अभाव देखिएको छ। व्यवस्थापनको लागि सरकारवाला निकायले अस्पतालहरूमा पर्याप्त मात्रामा औषधि जनशक्ति उपकरण अभाव भइरहेको भन्दै ध्यानकर्षण गराउँदै आएका छन्। साबिकका कर्णालीका 5 जिल्ला रोग र भोगले लड़िरहेको उदाहरणहरू प्रशस्त देखिन्छन्। विगतको जस्तो संघीयता भइसकेपछि पनि कर्णालीको स्वास्थ्य अवस्था प्रदेश सरकारले गरेका प्रयासका बारेमा रेडियो मुगु सहकर्मी खड्ग सुनारले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जीत बहादुर मल्लसँग सोध्नु भएको छ।
1: सरकारले एउटा नीति पोलिसी बनाएको छ, त्यसलाई चाहिँ अलिकति द्रुतगतिमा कार्यान्वयनमा बढ्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढ़िरहेको अवस्था एकातिर छ। पक्का ठाउँमा विपदका कारणले होस् अथवा विगत कारणले सर्टेनली समस्या परेको ठाउँमा जुन स्थानीय तह अथवा जिल्ला स्तरबाट जे समस्या आइपुगेका छन् त्यसलाई पहिलो प्राथमिकताका साथ हामीले सेवा दिएर त्यसका आधारमा अगाडि बढ़िरहेको अर्कोतिर छ। विशेष गरी जिल्ला स्वास्थ्य कार्यालय मुगुमा हत्या भएको जनशक्ति र त्यहाँको जनशक्ति बीचमा कार्य सम्पादनको कुरो र हाम्रो सेवा गराईलाई कसरी सहज हुन्छ भन्ने कुरा नै अब हाम्रो चासोको विषय हो र तपाईँ सबैको पनि सरकारको विषय हो। जनशक्तिका हिसाबले पनि मुगुमा वास्तवमा त अन्य जिल्लाको तुलनामा अब सन्तोषजनक भएको अभिलेख रहेछ मन्त्रालयमा।
2: डाक्टरहरू अहिले हामीसँग अभाव छ, जस्तै एउटा मात्रै बालरोगको विशेषज्ञ हुनुहुन्थ्यो निर्मल नगर कोटी, उहाँ अहिले निमित्र कार्यालय प्रमुख हुनुहुन्थ्यो र उहाँले चाहिँ अब कार्यवासको सम्हालिरहँदा प्रभाव भयो भन्ने कुरा छ। मुगु जिल्लामा विशेषज्ञ डाक्टर ल्याउन यहाँको पहल कस्तो हुन्छ?
1: नौ तहको डाक्टर हामी कहाँबाट लिँदैछौ त? प्रदेशको अस्पतालबाट लिँदैछौ भने साहित्य प्रदेश अस्पतालमा पनि त नौ तहको अथवा विशेषज्ञ त्यहाँ पनि त चाहिने होला नि। त्यहाँको अवस्था कस्तो र विभिन्न किसिमको फ्याकल्टी अनुसारको केस अनुसारको थप एउटा चाहिँ विशेषज्ञताका हिसाबले आवश्यक पर्छ भने पनि नि हामी यहाँ मन्त्रालय नै छौ, अवस्था बुझेर अरू थप जनशक्ति व्यवस्थापन पनि लाग्छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,842 उजुरी कायम भएका छन्। आयोगको आर्थिक वर्ष 2082-83 36 वार्षिक प्रतिवेदन अनुसार कुल उजुरी मध्ये केन्द्रीय तथा मातहतका कार्यालयमा 33,519 उजुरी दर्ता भएका छन्। बाँकी उजुरी अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन्। आयोगमा प्राप्त कुल उजुरी मध्ये तहगत आधारमा तुलना गर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै 20,025 रहेका छन्। यो कुल उजुरी संख्याको 49.03% हो। संघसँग सम्बन्धित उजुरी 15,512 रहेका छन् भने प्रदेशसँग सम्बन्धित उजुरी 5,305 रहेको आयोगले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई,
4: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 12.99 उजुरी दर्ता भएका छन्।
0: अब राजनैतिक प्रसंग, चुनावी हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने सुझाव आएको विषयलाई महासचिव शंकर पोखरेलले कार्यदलको मसौदा प्रतिवेदनमा उल्लेख गरेपछि एमालेमा निम्तिएको विवाद अझै सल्टिन सकेको छैन। ओलीले नेतृत्व हस्तान्तरण र चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने विषय पूर्ण रूपमा हटाएर अगाडि बढ़ने प्रयास गर्नुभएको छ भने महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदन कार्यान्वयनमै जोड़ दिँदै आउनु भएको छ। बिहिबार भक्तपुर गुण्डोस्थित निवासमा ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनका विषयमा सुझाव दिन गठित कार्यदलका संयोजक रामबहादुर थापा बादल, सदस्यहरू उपाध्यक्ष पौडेल, महासचिव पोखरेल सहितका नेताहरूसँग यसबारेमा छलफल गर्नुभएको थियो। यसैबीच विशेष महाधिवेशनलाई चुनौती दिँदै नियमित महाधिवेशनको पक्षमा उभिएका पूर्व सभापति शेरबहादुर देउबा पक्षका झण्डै 4 दर्जन केन्द्रीय नेता सानेपा फर्किएर मेलमिलापको सन्देश दिएपछि देउबा नैतिक संकटमा पर्नु भएको छ। देउबाको साथ छाड्दै 45 भन्दा बढ़ी नेता सानेपा बैठकमा सहभागी भएका हुन्। देउबाको विश्वासपात्रका रूपमा चिनिएका डीना उपाध्याय, ज्ञानेन्द्र बहादुर कार्की, इन्द्र बहादुर बानिया, मीन विश्वकर्मा, देवेन्द्र खडेल, ईश्वरी नेउपाने, रामहरि खतिवड़ा, नयनसिंह महर, गोविन्द भट्टराई, उमेश जंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, भीम प्राजुली लगायत नेता हिजो केन्द्रीय समिति समिति बैठकमा सहभागी भएका हुन्। विगतमा देउबा पक्षमा रहेका 45 भन्दा बढ़ी नेता बैठकमा सहभागी रहेको नेता विश्वकर्माले बताउनुभयो। बैठकमा सभापति गगन थापाले अहिलेको समय आरोप प्रत्यारोप गर्ने नभई एक ढिक्का भएर महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला भएको बताउनुभयो।
5: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो याम सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किन म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: देउबा समूह छाडेर हिजो सानेपा पुग्नुभएकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सभापति थापाको प्रशंसा गर्दै थापाकै नेतृत्वमा कांग्रेसले उचाइ लिने समेत दावी गर्नुभयो। विगतमा अस्वीकार गरेको नेतालाई फेरि स्वीकार गर्ने अवस्था किन आयो? सीआईएनको प्रश्नमा नेता डिनाले भन्नुभयो,
6: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा त्यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरे पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा संविधान संशोधनका लागि सर्वोच्चको व्याख्या र राष्ट्रपाको चुनौती
8: दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही बेसमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन, अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो।
0: प्रधानमन्त्री तीन दिन न्यूयर्कमा रहने, सबै उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्री खनाल सहभागी हुने, नाता कायम मुद्दामा परिस्थिति जन्य प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
3: आजको गोर्खापत्रको पहिलो पृष्ठमा व्यवस्थाले लिन्छ ज्यान शीर्षकमा केशवराज पौडेलले खबर लेख्नु भएको छ. शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पतालमा दैनिक औसत 600 देखि 700 जना मानिस रेबिज विरूद्धको खोप लगाउन आउने गरेका छन्. नेपाल सरकारले सन् 2030 सम्ममा रेबिजका कारण हुने मानवीय क्षतिलाई शून्यमा झार्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ. यसका लागि सरकारले अस्पतालमा निशुल्क खोप उपलब्ध गराउँदै आएको छ. सत्र मन्त्रालयको ओएनएम सम्पन्न 2000 भन्दा बढ़ी दरबन्दी कटौती शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ. 17 संघीय मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम सम्पन्न भएको छ. यो सर्वेक्षणले 2004 निजामती कर्मचारीको दरबन्दी कटौती हुने देखिएको छ. प्रारम्भिक विवरण अनुसार विशिष्ट श्रेणीका 10 सचिव र 72 सहसचिव गरी विभिन्न पदका निजामती कर्मचारीको दरबन्दी कटौती गरिएको थियो. मित्रपृष्ठमा समूहमा आउने पर्यटकलाई स्वागत शीर्षकमा खबर उल्लेख छ. नेपाल पर्यटन बोर्डले भोटेकोशी बारीपछि समूहमा नेपाल भित्रिने पर्यटकलाई विमानस्थलमै स्वागत गर्न शुरू गरेको छ. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा बोर्डले सञ्चालन गरेको नेपाल कलिङ र नेपाल नाउ अभियानलाई सफल बनाउन समूहमा नेपाल भ्रमणलाई आउने पर्यटकलाई विमानस्थलमै खादा र ढाका टोपी लगाएर स्वागत गर्ने गरिएको छ. भित्रपृष्ठमा तातो बढ़ेसँगै अत्यधिक अत्याशीत महाविपत्ति शीर्षकमा चाँदनी हमालले खबर लेख्नु भएको छ भने भित्रपृष्ठमा प्रकृति र संस्कृति जोड्न लाली गुराँस पदयात्रा परियोजना शीर्षकमा पनि कविराज घिमिरेले खबर लेख्नु भएको छ. त्यस्तै कारोबारको पहिलो पृष्ठमा 16% राजस्व वृद्धिले पनि फेला परेन लक्ष्य शीर्षकको खबर प्रकाशित छ. चालू आर्थिक वर्षको पहिलो 2 महिना सम्पन्न सम्ममा राजस्व संकलनलाई 16% बढ़ेको छ. अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्ममा कुल राजस्व असुली गत आर्थिक वर्ष 2082-83 को सोही अवधिको तुलनामा 16.30% वृद्धि भएको हो.
0: कान्तिपुर दैनिकको भित्री पन्नामा वाग्ले सीतारमण बीच बाढ़ीपछिको पुनर्निर्माण र व्यापारबारे छलफल शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ. भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच हिजो साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको हो. भेटमा नेपालमा भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माण र नेपाल भारत बीच आर्थिक सम्बन्ध थप सुदृढ़ गर्ने विषयमा पनि छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ. भोटेकोशी बाढ़ीमा सर्वस्व गुमाएका रेणीको कर्जा के हुन्छ शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर छ. वित्तीय क्षेत्रमा परेको असरबारे अध्ययन गर्दैछ राष्ट्र बैंक. निक्षेप सुरक्षित लकरको सामानको क्षतिपूर्ति नपाइने शीर्षकमा उल्लेख गरिएको छ. जहाँ उद्योगको सिफ्ट सकिँदा सड़क भरिन्थ्यो शीर्षकमा अर्को खबर पनि पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ. कान्तिपुरकै भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ. विपदको पीड़ामा निजी क्षेत्रको मलहम शीर्षकमा अनि अख्तियारका मुद्दामा खस्किदो सफलता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ. नयाँ पत्रिका दैनिकको भित्री पन्नामा 2 महिनामा लक्ष्यको 85% राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ. चालू आर्थिक वर्ष 2083-84 पहिलो 2 महिनामा राजस्व संकलन 16.3% वृद्धि भए पनि लक्ष्यको 85.29% मात्रै उठेको अर्थ मन्त्रालयले जानकारी दिएको छ. नयाँ मापदण्डको तयारी गर्दै सेबोन आईपीओ अनुमति लिन संचालक र व्यवस्थापक पनि योग्य हुनुपर्ने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि छापिएको छ. अर्को खबर 1 क्विन्टल गाँजा बरामद भएको एम्बुलेन्समा सहयोगी संस्थाको शीर्षकमा खबर छापिएको छ. 9 लाख घुस सहित दिल्ली बजारका नापी अधिकृत रंगीहात पक्राउ परेको बारेमा पनि सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्. त्यसै गरी अर्को खबर पनि छापिएको छ नयाँ पत्रिका दैनिकमै. पछिल्लो समयमा देखिएको बाढ़ीको जोखिम र बालबालिकाको पढ़ाई अन्यलमा परेको बारेमा पनि खबर छापिएको छ. अन्नपूर्ण पोस्ट दैनिकमा बेलगाम बजार भाउ शीर्षकमा खबर छापिएको छ भने जसले स्वागतमा तछाड मछाड गरे उनैले देउबाको साथ छोडे शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ. जमीनबाट धुवा आयो स्थानीय त्रसित शीर्षकमा रमेश बस्ताकोटीले हुप्सेकोट नवलपुरबाट लेख्नु भएको खबर छ. नवलपुरको होप्सेकोट गाउँपालिका छ स्थित पेलेगामा छ महिनादेखि जमीन मुनिबाट निरन्तर धुवाँ निस्किएपछि स्थानीयवासीमा भीषण त्रास देखिएको छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा आएको विज्ञ टोलीले प्रारम्भिक अध्ययन गरी नडराउन आग्रह गरे पनि गाउँलेको त्रास भने अझै कम हुन सकेको छैन। जलविद्युत आयोजनाहरूमा आधारभूत सुरक्षा संरचना लागू शीर्षकमा अर्को खबर पनि भित्रीपन्नामा छ। नेपालका जलविद्युत आयोजनाहरूको दिगो सुरक्षित तथा व्यवस्थित निर्माण र संचालनका लागि सरकारले छ बुँदी सुरक्षा अवधारणा लाई आधारभूत सुरक्षा संरचनाका रूपमा विकास गरी लागू गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। यस कदमको सरोकारवाला निकायका व्यक्तिहरूले स्वागत पनि गरेका छन्।
3: साझा खबरमा अब विदेशका खबर। द्वन्द्वका कारण यमनमा 125,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। हाल सागरको लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुतीहरू अघि बढ़ेपछि सर्वसाधारणले घर छोड्न बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्थानीयहरू दक्षिण पश्चिमी शहर ताइज पुगेका छन् भने विस्थापित हुँदा बालबालिका महिला तथा गर्भवतीमा खाद्यको संकट हुन थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अस्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने भएको छ। गृह मामिला मन्त्री टोनी वर्कले राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासन नियममा परिवर्तन भएको पुष्टि गर्दै चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन 2,45,000 र सन् 2027-28 2,25,000 कटौती गर्ने बताउनु भएको हो। र स्वीडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झीनो बहुमत हासिल गरेपछि प्रधानमन्त्रीको राजीनामा आएको छ। स्वीडेनको निर्वाचन प्रणाली प्राधिकरणका अनुसार निर्वाचनमा 349 सदस्यीय संसदमा विपक्षी 4 दलले 176 सीट जितेका छन्। निवर्तमान मध्ये दक्षिणपन्थी सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने 4 दलले भने 173 सीट प्राप्त गरेको छ। अन्तिम मत परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री उल्फ क्विटरसनले सामाजिक सञ्जालमा राजीनामाको घोषणा गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफाको अनिश्चितकालीन निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले सरकारबाट ठोस जवाफ नआए आगामी सोमबारदेखि फिफाकै गाइडलाइन पछ्याउँदै आफ्ना गतिविधिहरू गर्ने चेतावनी दिएको छ। देशभित्र फुटबलका गतिविधि सञ्चालन गर्न फिफाको निलम्बन भन्दा पनि सरकारको निर्देशनले आफूहरूलाई काम गर्ने रोकिरहेको आरोप समेत एन्फा नेतृत्वले लगाएको छ। 20 एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाली महिला भलिबल टोलीको यात्रा समूह चरणमा सीमित भएको छ। जापानको नागोया आइचीमा संचालित एसियाड अन्तर्गत महिला भलिबल प्रतियोगिताको समूह एमा नेपालले लगातार इण्डोनेसियासँग 3-0 पराजय भोग्नु पर्यो। यसअघि आयोजक जापानले नेपालमाथि 6-0 जीत निकालेको थियो। नेपालकी सिर्जनाले अस्ट्रेलियालाई दिलाएको त्यो स्वर्ण शीर्षकमा नायक पौडेलले आजको कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। सिर्जना घिसिङ कुनै समय नेपाली पारा तेक्वान्दोको सबैभन्दा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो। सन् 2022 विश्वका शीर्ष 3 खेलाड़ीलाई पराजित गर्दै उहाँले साउदी अरेबियाको रियादमा भएको वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिक्स फाइनलमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जित्नु भएको थियो। 2021 एसियन युथ पारा गेम्समा पनि रजत पदक जित्नु भएको थियो। त्यसको एक वर्षपछि चीनको हाङझाउमा सम्पन्न 4 पारा एसियाली खेलकुदमा पनि उहाँबाट नै स्वर्णकै आशा गरिएको उल्लेख गरिएको छ। र श्रीलंकाको T20 राष्ट्रिय क्रिकेट टोलीका कप्तान चरित अश्लंकाले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किंग्सबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ।
3: कानून निर्माणका लागि अवरोध र सुधारका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को टेसो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरमा अब कानून निर्माणको अभ्यास र सुधारको पहलको कुरा प्रतिनिधि सभामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको दुई तिहाई शक्ति छ यस्तो बेलामा कानून निर्माणका लागि चालेका कदम र सुधारको आवश्यकताका बारेमा हामीले रासोपाका सांसद कमल सुवेदीसँग कुराकानी गरेका छौं
2: कानून मन्त्रालय अब आयोगलाई मसुदा यसको ड्राफ्टिङ टीमले त्यहाँबाट ड्राफ्ट गर्छ मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ सैद्धान्तिक छलफलपछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ अनि समितिमा पठाए पनि छलफल हुन्छ संशोधन हाल्नको लागि 72 घण्टाको समय हुन्छ हामीले हाल्छौं तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली संसदले हालेको छ भने त्यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनु हुँदैन यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनु पर्थ्यो तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ सरकारले लिएको संशोधन चाहिँ पास गर्ने पूर्ववत अभ्यास रहेछ गर्न जरूरी छ कि कानून निर्माणमा चाहिँ सांसदहरूको रोल अझै बढी अपेक्षित रूपमा चाहिँ आउनुपर्छ त्यो चाहिँ संविधानमय व्यवस्था गरेर हुन्छ कि कानूनै बनाएर हुन्छ कि त्यो अधिकारको दायरा बढाउनुपर्छ
1: कानून निर्माणको प्रक्रिया खोजिराख्नु भएको छ नि प्रत्यक्ष संलग्नता सांसदकै शुरूआतदेखि होस् भनेर अनि अहिले त झण्डै दुई तिहाई त अनि राष्ट्रपकै छ तपाईँ राष्ट्रपकै सांसदहरूमा हुनुहुन्छ अनि त्यो तपाईँले खोजेको जस्तो अथवा सांसदहरूले चाहे जस्तो बनाउनको लागि शुरूआत भयो अथवा अगाडि बढ्नै सकेन
2: होइन हामी बस्नै छौं हाम्रो त पार्टीमा हाम्रो स्थिति हुनुपर्छ भन्ने लेभलमा मूल नेतृत्वकैले पनि त्यो कुरा उठाइराख्नु भएको छ हामी आफैले पनि कम्तीमा हिजो विगतको अभ्यास के थियो भन्ने नहेरौं हाम्रो अभ्यासलाई चाहिँ अलिकति गतिशील बनाऊ होइन यो आज भन्ने एउटा कानून राम्रो कानून बनेन भने त जनताले लामो समयसम्म अदालतमा झन्झट बेहोर्नु पर्दो रहेछ
1: तपाईँसँग कुराकानी गर्नुको अघिल्लो दिन सर्वोच्च अदालतले कानून निर्माण अथवा संविधानमा केही संशोधन आवश्यक हो भने दुवै सदनबाट झन्डै दुई तिहाईको भन्यो होइन अनि यसले चाहिँ कतिको ठूलो धक्का पर्यो
2: अब यस्तो छ त्यसमा चाहिँ मैले अघि हजुरले नै भन्नुभएको थियो तपाईँहरू जोसँग झन्डै दुई तिहाईको बहुमत छ तर कानून बनाउनु म धेरैजनालाई भन्छु हामीसँग हामी एउटा उसमा मात्रै छौँ के भन्छ सरकारको प्रतिनिधि सभा मात्रै छौँ हामी चारवटा सभामध्ये हामी जम्मा एउटा सभा हो हामी स्थानीयमा छैनौँ त्यो स्थानीयले पनि कानून बनाउँछ स्थानीय सरकारको पनि आफ्नै छुट्टै त्यो अझ कार्यकारी र विधायकी दुईटै अधिकार छ स्थानीय सरकारलाई बलियो पनि छ त्यसपछि प्रदेश सभामा जानुभयो भने प्रदेश सभामा हामी छैनौँ अब राष्ट्रिय सभामा हामी छौँ त्यहाँकै प्रतिनिधित्व भएर आउँदाखेरि चाहिँ म चाहिँ राष्ट्रिय सभा बन्ने हो पछि अब राष्ट्रिय सभामा पनि कानून के अरे तपाईँको प्रतिनिधि सभा राष्ट्रिय अब प्रतिनिधि सभामा हामी छौँ जस्तै हामीले पास गर्ने कानून पनि प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाले पनि त्यसलाई पास गरेपछि हामी कहाँ आउने त्यस कारण कानून निर्माणको चक्र चाहिँ मा अब मलाई चाहिँ आशा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब आउने निर्वाचन जो हामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हामी सँगै गरेर आउँ भने त्यसले चाहिँ राष्ट्रिय सभामा पनि हाम्रो केही संख्या मा त्यसले प्रभाव पार्छ र त्यो कुरा त हामीले भन्नै परेन किनकि हिजो नै सर्वोच्च अदालतको तपाईँले फैसला हेर्नुभयो भने चाहिँ होइन दुई तिहाई चाहिँ दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही देशमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो
1: सांसद कमल सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: प्रधानमन्त्री 3 दिन न्यूयोर्कमा रहने सबै भेटमा परराष्ट्र मन्त्री पनि सहभागी हुने जापानिज इन्सेफेलाइटिसबाट मृत्युदर बढ़दै खोप नलगाएका 30 वर्ष माथिका व्यक्ति जोखिममा
1: नाता कायम मुद्दामा परिस्थिति जन्ने प्रमाण महत्वपूर्ण हुने सर्वोच्चको फैसला कांग्रेसमा देउवा पक्ष कमजोर हुने गरी नेताहरू संस्थापनतर्फ फर्किँदै एमालेमा पार्टी पुनर्गठनको किचलो
3: अख्तियारमा झण्डै 41,000 उजुरी बागमती प्रदेशमा ओएमएम सर्वेक्षणका खाका स्वीकृति 2 महिनामा 85% राजस्व संकलन
1: यमनमा द्वन्द्वका कारण 150,000 भन्दा बढ़ी विस्थापित अस्ट्रेलियाले विद्यार्थीको परिवार सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्दै स्वीडेनमा विपक्षी गठबन्धनको बहुमतपछि प्रधानमन्त्रीद्वारा राजीनामा
3: र फिफाले निलम्बन गरेको विषयमा सरकारले स्पष्ट निर्देशन दिनुपर्ने इन्फाको माग विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कांग्रेस भित्रको विवाद। देउपा पक्ष र संस्थापन पक्षको बीचमा मत मतान्तर भइरहँदा देउबा पक्षका थुप्रै नेताहरू संस्थापनतर्फ लागेपछि देउबा एक्लिनु भएको छ र अब कस्तो खालको मनस्थिति उहाँमा होला भन्नेतर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, सोफामा देउबा जस्ता देखिने व्यक्ति चिया एउटा हातमा र अर्को हातमा रिमोट लिएर टेलिभिजन हेरिराखेको जस्तो देखाइएको छ र अगाडिपट्टि टेलिभिजन पनि छ, माथि चाहिँ यस्तो लेखिएको छ, ए बाबा राजनैतिक जीवन घाटमा पुर्याएर उद्घाटनमा आउरे।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2085-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि 32 वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जोगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जोगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु वडा कार्यालयमा 32 वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्क गेट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 32 वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा 32 वडा नम्बर 8 को एबु क्षेत्रका लागि वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ। मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने, सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधि भएको हुनुपर्ने, सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने, ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने, 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने,
7: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
8: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
7: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
8: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083/5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
7: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
8: मुख्य कार्यालय मैना पोखरी 0449-411-030
7: नामदु सेवा केन्द्र नामदु 9851-322-136
8: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-3221-37
7: जुगु सेवा केन्द्र जुगु 9851-322-141
8: चरीकोट सेवा केन्द्र चरीकोट 9851-3221-34
7: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-322-147
8: देशबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: शिक्षित कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षित कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएको पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाथ माध्यमिक विद्यालय सिंगटी, कालीनाथ माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालू र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विभिन्न
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल 12-31 गति भित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
3: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन पारित, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन पारित,
2: लेखा परीक्षकको आर्थिक वर्ष 2082/83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
3: आर्थिक वर्ष 2083/84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
2: आर्थिक वर्ष 2083/84
4: वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
3: आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
4: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
3: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
4: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा,
3: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा,
4: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलिपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुटेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्तापुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म उडान नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी ठिरा काउडी पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिनीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टिनी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। पुनश्च साधु सभामा उपस्थित हुने शेर सदस्यलाई छाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य जीवहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी 2 लाखा।

0: निधिजीले कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिनेपानी संस्कृत माधि कालिन्चोक 4 हिनेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्गा सोइसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चागु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङटिन बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्ट उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठफानी फर्स्ट उपस्थिति केन्द्र 14 साउदे मावि सैलुङ 7 कालापानी नाम उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय 32 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 32 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय 32 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 दुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 छरिकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साको 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0494213997 421943 421549 र 421303।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
4: समाचार विचार
3: जानकारीका लागि संस्थाको फोन नम्बर 0494213997 421943 421549 र 421303।

बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जीवी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो

0: को ढोका खुला। देउबा पक्ष का प्रभावशाली नेता इतर समूह छाड़े संस्थापन पक्ष में महाधिवेशन सारे देउबा संग संवाद थाल्न गगनलाई पूर्ण बहादुर को आग्रह। देउबा निकट जितखेरिङलामा संस्थापन पक्षमा खुले। दोलखा कंग्रेसमा तरंग। तामाकोशीमा नियन्त्रण सक्ने सम्भावित जोखिमको पूर्व सूचना दिनका लागि संयन्त्र बनाउने स्टुडियो कडेलको बनाई। कंग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाई पक्राउ। र भारतमाथि ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा संसदको साथ। 100% सम्म ट्यारिफ लगाउन सक्ने। विश्व बैंक समूहद्वारा आर्थिक वर्ष 2026 इतिहासकै सर्वाधिक निजी पूँजी परिचालन।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्राली बेगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
0: अब समाचार विस्तारमा। भारत भ्रमणमा रहेका अर्थमन्त्री सोनी मुवागले र भारतका अर्थमन्त्री निर्मला सीतारमण बीच भेटवार्ता भएको छ। दुई नेता बीच भएको भेटमा नेपालमा बाढ़ीपछिको पुनर्निर्माण तथा नेपाल भारत बीचको आर्थिक सहकारीलाई थप सुदृढ़ बनाउने उपायबारे छलफल भएको छ। अर्थमन्त्री वाग्ले र समकक्षी सीतारमण बीच हिजो अपरान्ह 5 बजे नयाँ दिल्ली स्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा भेट भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए। भेटवार्ताका क्रममा वाग्ले र सीतारमण बीच विकास सहकार्य तथा दुई देशबीच लामो समयदेखि कायम आर्थिक साझेदारीसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको भ्रमणमा सहभागी प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी दिएका छन्। यसैबीच भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर सोनी मुवागले हिजो गरेको भारतीय समकक्षीसँगको एकलायकले र प्रतिनिधिमण्डल स्तरीय वार्तामा नेपाली झण्डा नदेखिएपछि विरोध भएको छ। दुई देशका उच्च स्तरीय प्रतिनिधिबीच हुने कुनै पनि वार्तामा दुवै देशको झण्डा राख्ने अन्तर्राष्ट्रिय प्रचलन रहे पनि अर्थमन्त्री सीतारमणको छेमा भारतीय झण्डा रहे पनि अर्थमन्त्री डाक्टर वाग्ले भने झण्डाविहीन रहेको भन्दै विरोध भएको हो। नेपाली कंग्रेसको संस्थापन पक्षले 15 महाधिवेशनमा सबै सदस्यलाई समेट्ने निर्णय गरेको छ। कंग्रेसले आफ्नो 15 महाधिवेशनलाई लक्षित गर्दै कुनै पनि सदस्य वञ्चित हुन नपर्ने गरी सांगठनिक व्यवस्था गरेको हो। हिजो बसेको केन्द्रीय कार्य समिति

0: बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता देवराज सालिसेले अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित हुन नपर्ने गरी सांगठनिक व्यवस्था मिलाइएको जानकारी दिए। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत आगामी महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको कंग्रेसले जनाएको छ। यसअघि बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका पूर्व पदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक अपील समेत गरेका थिए। उनले 15 महाधिवेशनको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गर्न तयार रहेको पनि बताएका छन्। यसैबीच कंग्रेसका पूर्व सभापति देउवा पक्षका प्रभावशाली नेताहरू इतर समूह छाडेर संस्थापन पक्षमा खुलेका छन्। 14 महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य भएका र गत पुसमा महाविशेष महाधिवेशनमा सहभागी नभएका शीर्ष नेताहरू बिहिबार केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। 14 महाधिवेशनबाट निर्वाचित सभापति देउवा कार्य समितिका 51 जना नेताहरू हिजो सानेपा पुगेको दावी गरिएको छ। अधिकांश नेताहरू सानेपा फर्किएपछि बेग्लै महाधिवेशनको तयारी थालेको देउवा समूह दबावमा परेको छ। नेपाली कंग्रेसका पूर्व केन्द्रीय सदस्य एवं दोलखाका नेता जीव छिरिङ लामा संस्थापन पक्षमा खुलेका छन्। लामो समयदेखि कंग्रेसको कुनै पनि समूहमा नखुलेका नेता लामा अन्तत हिजो पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर संस्थापन पक्षमा खुलेका हुन्। कंग्रेस पूर्व सभापति शेरबहादुर देउवा निकट मानिने लामा पछिल्लो समय निष्क्रिय थिए। लामो समयदेखि निष्क्रिय रहेर पार्टी एकताको पक्षमा मत राख्दै आएका लामा संस्थापनमै फर्किएका हुन्। देउवा पार्टी सभापति रहेका बेला लामालाई पार्टीका केन्द्रीय कार्य सम्पादन समितिको सदस्य समेत बनाएका थिए। देउवाकै आशीर्वादमा उनी दुई पटक सांसद भएका थिए। तर लामा देउवा समूह छाडेर हिजो संस्थापन पक्षको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशनमा होमिएको संस्थापन पक्षले हिजो केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक आह्वान गरेको थियो। कंग्रेस संस्थापन पक्षले 15 महाधिवेशनमा सहभागी हुन चाहने 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेको थियो। संस्थापन पक्षको यो निर्णयपछि लामासँगै देउवा पक्षका अन्य प्रभावशाली नेताहरू संस्थापन पक्षको बैठकमा सहभागी भएका छन्। दोलखा कंग्रेसमा अभिभावकत्व लिन सक्ने र प्रभावशाली नेता लामा संस्थापनमा लागेपछि दोलखा कंग्रेसको आन्तरिक समीकरण समेत फेरबदल हुने अनुमान गरिएको छ। लामा संस्थापन पक्षमा खुलेसँगै दोलखा कंग्रेस तरंगित भएको छ। संस्थापन पक्षका जिल्लाका नेताहरू उत्साहित छन् भने इतर समूहमा लागेका दोलखाका नेताहरूले पनि टीम बदल्ने अनुमान गरिएको छ। कंग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफले दोलखाका पूर्व सभापतिहरू ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का तथा तारा कुमार खड्का, प्रभुराम श्रेष्ठ लगायतका नेताहरू इतर समूहमा खुलेर लागेका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ। आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एमरेसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019। आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौं नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्नु लागेको हो?
3: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डोहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211119।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले सऊदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र फैरावा स्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला गरेको छ। 15 भदौमा नेपाल र सऊदी अरब बीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो हस्ताक्षरले नेपालका नवनिर्मित विमानस्थल पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सऊदी अरबका जहाजका लागि ढोका खुला गरेको छ। नेपाल र सऊदी बीच सन् 1999 द्विपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो। सोही सम्झौतामा दुई मुलुकका वायुसेवा कम्पनीले सातामा 5,600 सेट र वर्षमा 291,200 सेट बराबर उडान गर्न सक्ने गरी तोकिएको थियो। मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र सऊदी बीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ। नेपाली कंग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई 15 महाधिवेशनको कार्यतालिका केही समय सारेर पूर्व सभापति शेरबहादुर देउबासहित अग्रज नेताहरूसँग तत्काल संवाद थाल्न आग्रह गरेका छन्। खड्काले सामाजिक सञ्जाल मार्फत सम्बोधन गर्दै पार्टीको सम्पूर्ण एकताका लागि आफूले गम्भीर आत्मसमीक्षा गरेर निर्णायक कदम चाल्न आग्रह गरेका हुन्। उनले असोज 3 गतेदेखि शुरू गर्ने घोषणा गरिएको 15 महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्ने सुझाव दिएका छन्। उनले 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र अग्रज नेताहरूसँग थापाले आफ्नै अग्रसरतामा वार्ता तथा सम्वाद शुरू गर्नुपर्ने सुझाव दिएका छन्। खड्काले 2 अलग अलग महाधिवेशन रोक्न नसके कंग्रेस विभाजनको अवस्था आउन सक्ने आशंका समेत व्यक्त गरेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष 2082-83 सबैभन्दा बढ़ी स्थानीय तहसँग सम्बन्धित उजुरी दर्ता भएको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सन्दर्भमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा अख्तियारले सो अवधिमा दर्ता भएका 33,519 उजुरी मध्ये सबैभन्दा बढ़ी स्थानीय तहको रहेको जनाएको हो। गत आर्थिक वर्ष सोही आर्थिक वर्षमा दर्ता भएका 33,519 वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 वटा उजुरी कायम भएको प्रवक्ता सुरेश नेउपानेले बताए। जसमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरी 20,000 अर्थात 49.03% रहेको छ भने संगीत तहसँग सम्बन्धित 15,512 वटा अर्थात 37.98% र सबैभन्दा कम प्रदेश तहको 5,305 अर्थात 12.99% छ। प्रवक्ता नेउपानेले संघतर्फ परेका उजुरी मध्ये सबैभन्दा बढ़ी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित 3,036 वटा रहेको जानकारी दिए। नेपाली कंग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाई पक्राउ परेका छन्। 15 महाधिवेशनको तयारी बैठकका लागि मन्थली पुगेका कंग्रेस संस्थापन पक्षका चौलागाई हिजो साँझ रामेछापको मन्थलीबाट पक्राउ परेका हुन्। उनी नेपाली कंग्रेसको महाधिवेशन प्रतिनिधि हुन्। उच्च पदस्थको नाम लिएर रकम असुल गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदीले बताए। चौलागाईले रकम असुलीका लागि डील गरेको अडियो सीआईबीले फेला पारेको छ। उनलाई काठमाडौँ ल्याएर थप अनुसन्धान गरिने चतुर्वेदीले जानकारी दिए। दोलखाका प्रमुख जिल्ला अधिकारी सीडीओ रेखा कडेलले तामाकोशीमा निम्तन सक्ने सम्भावित बाढ़ीको जोखिम न्यूनीकरण र पूर्व सूचना दिनका लागि संयन्त्र बनाउने बताएकी छन्। छोरल्पा हिम लगायतका हिमतालको जोखिम र तामाकोशीमा आउन सक्ने सम्भावित बाढ़ीको तत्काल सूचना दिने संयन्त्र बनाउने उनले बताएकी हुन्। दोलखाका पत्रकारहरूसँगको भेटमा सीडीओ कडेलले विपदमा तत्काल सूचना दिन भएका संयन्त्रलाई परिचालन गर्ने र आवश्यक संयन्त्रहरूको विकास गरिने बताइन्। बुधबार जिल्ला प्रशासन कार्यालय दोलखामा हाजिर भएकी सीडीओ कडेलले पहिलो दिन नै सुरक्षा समितिको बैठक राखेर तामाकोशी करिडोरमा भएका साइरन लगायतका सूचना संयन्त्रको एकिन अवस्था पत्ता लगाउन निर्देशन दिएकी छन्। छोरल्पा हिमताल विस्फोटको सम्भावित जोखिमपछि ईसी मोड र यूएनडीपीले तामाकोशी नदी करिडोरमा साइरन जडान गरेका थिए। पछिल्लो पटक कम्तीमा 17 वटा साइरन जडान गरेको भने पनि ती साइरन कहाँ र कस्तो अवस्थामा छन् भने यकिन भएको छैन। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। बागमती प्रदेश सरकारमा प्रशासनिक व्यवस्थापन भद्रगोल बनेको छ। प्रदेश सरकारले एकजना सचिवको दरबन्दी कायम रहेको मन्त्रालयमा तीनजना सचिवलाई कार्य विभाजन गरी खटाएपछि यस्तो अवस्था पैदा भएको हो। प्रस्तुत छ एक रिपोर्ट।
7: बागमती प्रदेशमा 8 मन्त्रालय कायम रहेको भनिए पनि प्रशासनिक संरचना र कर्मचारी व्यवस्थापन भनी अल्पत्र छ। साउन 1 गतेदेखि प्रदेश सरकारले साविकका 14 मन्त्रालयलाई गाभी र 8 वटा बनाउने निर्णय कार्यान्वयनमा ल्याएको थियो। एउटै मन्त्रालयमा 3 जना सचिवले काम गर्नुपर्ने अवस्था आएपछि प्रदेशका मन्त्रालय भद्रगोल अवस्थामा छन्। मन्त्रालय 8 वटा भए पनि प्रदेश सरकारले साविककै 14 मन्त्रालयको संरचना अनुसार क्षेत्र तोकेर जिम्मेवारी बाँडफाँड गरेको छ। प्रदेश सरकारले 8 मन्त्रालय र माथतका कार्यालयको ओएनडीएम स्वीकृत नै नगरी दरबन्दी विपरीत 2 महिनादेखि 1 जनाको दरबन्दी रहेको मन्त्रालयमा 3 जना सचिवलाई जिम्मेवारी तोकिएको हो। प्रशासनिक रूपमा कर्मचारीको दरबन्दी र व्यवस्थापन टुङ्गो नलाग्दा हाल प्रदेशमा 5 जना सचिव बढ़ी फाजिल भएका छन्। बढ़ी भएका 30 सचिवहरूलाई संघीय सरकारले समेत फिर्ता बोलाएको छैन। सरुवा प्रणालीमा संघीय सरकारको लापरवाही र प्रदेशभित्र मन्त्रालयहरूको पुनः संरचनामा तालमेल नमिल्दा बागमती प्रदेशमा भद्रगोल देखिएको हो। साउन मसन्तभित्रै सकिने भनिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनडीएम राजनीतिक खिचातानी र सन्तुलन मिलाउन खोज्दा लम्बिएको हो। नयाँ बनेको सरकारले मन्त्रालयको संख्या टुङ्गो नलाग्दा संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम लम्बिन पुगेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रशासन महाशाखा प्रमुख सचिव राम बाबु पुरीले बताएका छन्। मनिता नेपाली, हाम्रो रेडियो सरी।
0: अस्ट्रेलिया सरकारले आप्रवासन नीतिमा कडाई गरेको छ। अस्ट्रेलियाले आप्रवासन नीतिमा कडाई गर्दै अस्थायी भिसाका माध्यमबाट लामो समय बसाई लम्ब्याउने प्रक्रिया र डिपेण्डेण्ट अर्थात परिवार ल्याउन पाउने सुविधा कटौती गर्ने योजना सार्वजनिक गरेको हो। यो निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित हुने भएका छन्। अस्ट्रेलियाले समग्र आप्रवासन संख्या घटाउने योजना अनुसार यस्तो नीतिमा कड़ाई गरेको हो। यस्तै भिसा अवधि सकिएपछि गैर कानूनी रूपमा बस्नेहरूमाथि कड़ाई तथा पर्यटक भिसामा नो फर्दर स्टे सम्बन्धी व्यवस्था पनि अघि बढ़ाइने भएको छ। दक्ष आप्रवासनतर्फ भने स्वास्थ्य, निर्माण, शिक्षा, कृषि तथा वृद्ध हेरचाह लगायत अस्ट्रेलियालाई आवश्यक क्षेत्रमा सक्षम जनशक्तिलाई प्राथमिकता दिने सरकारको योजना छ। आप्रवासन घटाउँदै आवश्यक क्षेत्रमा दक्ष जनशक्ति कायम राखिने अस्ट्रेलिया सरकारले जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत लगायत रूसबाट ठूलो परिमाणमा कच्चा तेल खरिद गर्ने देशमाथि 100% ट्यारिफ लगाउन सक्ने बाटो खुलेको छ। रूसबाट बढ़ी तेल खरिद गर्ने पाँच देशमाथि 100% ट्यारिफ लगाउने सम्बन्धी विधेयक अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएको हो। बुधबार भएको मतदानमा विधेयकको पक्षमा 262 र विपक्षमा 159 मत परेको थियो। अमेरिकी सिनेटले यसअघि नै अगस्तमा विधेयक पारित गरिसकेको थियो। अब राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि विधेयक कानून बन्नेछ। विश्व बैंक समूहले आर्थिक वर्ष सन् 2026 इतिहासकै सर्वाधिक निजी पूँजी परिचालन गरेको छ। समूहले हालसम्मकै उच्च परिमाणमा ग्यारेन्टी जारी गर्दै विकासशील अर्थतन्त्रमा आफ्नै वित्तीय स्रोत र विशेषज्ञसँगै थप निजी पूँजी परिचालन गर्ने लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको हो। विश्व बैंक समूहले परिचालन गरेको निजी पूँजी पछिल्लो चार वर्षमा तीन गुणा भन्दा बढ़ीले वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2022 35 अर्ब अमेरिकी डलर रहेको निजी पूँजी परिचालन आर्थिक वर्ष सन् 2026 बढ़ेर 1 खर्ब 12 अर्ब डलर पुगेको हो। विश्व बैंक समूहले 2026 इतिहासकै सर्वाधिक निजी पूँजी परिचालन गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
8: यो हो हाम्रो रेडियो 103.4 MHz।
9: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
10: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
11: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
12: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
11: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
12: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
9: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
13: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
14: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलोका बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
13: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0947421020।
15: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
16: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
17: हाम्रा सेवाहरू
18: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
17: 24 घण्टा आकस्मिक सेवा,
18: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
17: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
18: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
17: 24 घण्टा फार्मेसी सेवा,
18: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
17: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
18: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
17: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
18: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
17: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
19: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
18: अन्य थप जानकारीको लागि
19: सम्पर्क नम्बर 0494-12-020।
17: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पार्क पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबी थान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनोपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।
2: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोट भट्टेर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त मैले
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी। तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
1: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98410282483 र कृष्ण श्रेष्ठ 98640020141।
5: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरीकोट, दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

वृहत आखा शिविर संचालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाए पर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति, समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार, घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगु 3 बुलुङ, भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बेगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 गते घट्टीखोला सामुदायिक भवन कालिन्चोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी। शल्यक्रिया सम्बन्धी थप जानकारी, शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आमा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4-5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र, सम्पर्क नम्बर 98-51-17-63-67 र 98-63-31-28-10।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22। खास सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
3: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागादेउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
2: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
3: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाखा ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
1: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस संस्थाको 26औं वार्षिक साधन सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
0: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा इस कार्यालयको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू
1: माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98170930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरिलैलै कसको टिभी बोक्नु नि भेटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
0: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सितैमा
4: यहाँ फ्रिज डिफ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449412 र 98440164014।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटमेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0494-411-030
1: नामदु सेवा केन्द्र नामदु 98-51-322-136
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37
1: जुगु सेवा केन्द्र जुगु 98-51-322-141
0: चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-34
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-322-147
0: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित। लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित। लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित। आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गति बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह 12 बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलिपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्कापुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्ती ठिडा काउडी पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी 2 लाखा

0: श्री जन कल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेड को 29 साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेड को मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विविध साधारण सभा हुने मिति, समय र स्थान 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म 2083 साल असोज 29 गते बैतेश्वर फेरी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7-8 सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म साधारण सभामा उपस्थित शेर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाका नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-13 र 98-67-81-63-74। सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेड, बैतेश्वर 8 क्षेत्रपा, दोलखा।
1: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-67-39-22।
2: चिया कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: हे होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421 20।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आफे होइन ए पाडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कति बरिलैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिटीमा।
1: इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841070909, 9841070909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: थियो दाखा शिविर सञ्चालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाइपर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति, समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार, ग्याङ स्वास्थ्य चौकी मेलुङ 3 ग्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगुतिन बुलुङ, भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु, असोज 1 गते घट्टेखोला सामुदायिक भवन कालिन्चोक 5 फ्लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी। शल्यक्रिया सम्बन्धी थप जानकारी, शिविरबाट सुनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र, सम्पर्क नम्बर 9851 17 63 67 र 9863 31 28 10। जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ। वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरी शंकर 5 इबिथान हाटघर, असोज 27 गते हिमवर्ती मावि गौरी शंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।

0: श्री जनकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेड को 29 साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण सेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
1: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: नोट:
0: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेड बैतेश्वर 8 क्षेत्रपा दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जन्मका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
5: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्तावहरू।
5: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित।
1: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित।
5: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित।
1: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
5: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण, बजेट प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
5: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने।
1: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा।

0: बजेसम्म। सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा, मलेपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि।
1: असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि।
0: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि। सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउडी पोखरी नामथाजोरका सदस्यका लागि। मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि। मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि।
1: असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू।
0: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं।
1: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिचोक गाउँपालिका 8 सुनखानी 2 लाखा।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान। मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 खान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल 12/31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
2: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँपट्टि। सम्पर्क नम्बर 97।

तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलखा सम्पर्क नम्बर 98140170 99140170 99। आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: 好大个物业把你拿去给俺扛哦！我大苗路，我大农苗路，没完个垃圾往往站着等都过谁完了？过来牛你说俺干，俺我先管你好，我那啥我那都干，我再干两两了，咱我听你。
1: 耶，他为你给一百你台钱的可干净，他为你把你个上不能上门的都背地是认真连 catching service 这一块么白眼睛。
0: 哎，我抓一个我一好，我喜欢好你那好大。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98412482883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: આપને ટીવી બીગ્યો અને બનાવને જાણ લાગે કોની બનાવને પુકા ઓલાટા હોય ને
1: તેથી કુરામાં પણ ચિંતા કરવું પડશે તો સદર મુકામ ચરીકોટ બાટો ચરી ઘ્યાંગ જાને બાટોમાં રહેકો આમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉં ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઇ પણ હાલશો ને શકી ગો ને
0: ભાઈ મ પણ તીર લાગી હાલશો ને હોય ને તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सपोर्ट मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा
5: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने
4: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन
5: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने
4: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
5: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
4: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान
5: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
4: भदौ 27 गते नामदु बैतेश्वर मावि 32 वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
5: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गे गाविस क्षेत्रका लागि
4: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
5: भदौ 30 गते क्षेत्रपा 35 गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
4: असोज 1 गते मार्बु ओडा कार्यालयमा 3200 नम्बर 7 क्षेत्रका लागि,
5: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा, कारिनचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र,
4: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि,
5: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 3200 ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा 3200 ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
4: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
5: मेटे 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
4: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
5: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
4: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
5: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
4: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
5: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
4: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
5: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
4: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: मुख्य कार्यालय मैना पोखरी 0949411030
4: नामदु सेवा केन्द्र नामदु 98513221636
5: गैरीमती सेवा केन्द्र गैरीमती 98512221338
4: जुगु सेवा केन्द्र जुगु 98513221338 थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: मुख्य कार्यालय मैना पोखरी 0949411030
4: नामदु सेवा केन्द्र नामदु 98513221636
5: गैरीमती सेवा केन्द्र गैरीमती 98512221638
4: जुगु सेवा केन्द्र जुगु 98513221641
5: चरीकोट सेवा केन्द्र चरीकोट 98512221434
4: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221647
5: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3200 गाउँपालिका 5 मैना पोखरी दोलखा
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0941812 र 0941844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डवहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98444065293 र 98414111900।

0: निधिजीले कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: निधिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्गा सोयसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 दुले बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 छरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यानेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गर्ने संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0494213997 421943 421539 र 421303।
2: मिलिजुली कारिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
5: तुम तो विक्की के गले ही पड़ते जा रही हो, दिखता तो तुम्हें है नहीं। क्यों अपनी तरह विक्की का भी फ्यूचर बर्बाद करने पर तुली हुई हो?

वैसे बिकती है, रोहित को बिल्कुल पसंद नहीं।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गतेभित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा
0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना
1: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फार्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ
0: आवश्यक कागजातहरू,
1: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027, 98440000628, 98164992909 र 98167930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएको स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली भदौ 26 गते शुक्रबार भूसफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगुतिन बुलुङ भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु असोज 1 गते घट्टीखोला सामुदायिक भवन कालिन्चोक 5 लापिलाङ असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी शल्यक्रिया सम्बन्धी थप जानकारी शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलाखा लाइन्स आँखा केन्द्र सम्पर्क नम्बर 9851 17 63 67 र 9863 31 28 10।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना। धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 049-4-12-020।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
0: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाथ माध्यमिक विद्यालय सिंगटी, कालीनाथ माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
2: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
0: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 खान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
1: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: श्री जनकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 29 साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पार्ट पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
1: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: नोट:
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेड बैतेश्वर 8 क्षेत्रपा दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल एम रुसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बुओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थ थप जानकारीका लागि संस्थाको तफसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मैना पोखरी 0949411030
0: नामदो सेवा केन्द्र नामदो 98 51 322 136
1: सेवा केन्द्र गैरीमती 98 51 32 31 37
0: जुगो सेवा केन्द्र जुगो 98 51 322 140
1: चरीकोट सेवा केन्द्र चरीकोट 98 51 32 31 34
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98 51 322 147
1: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित। लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित। लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित। आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह 12 बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलिपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्तापुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी ठिरा काउली पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिडीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टिडी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू
2: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। माखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित पसत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं।
1: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी 2 लाखा

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो तहत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानी झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 把你那里最爱唱歌，我赞了我，我赞了了了，没完跟那一玩玩，带着真的过谁玩那过来牛你个老爱听，俺们谁管你好，我那啥我那都干，我再给牛牛了再我给你。
1: 耶，这不是基本你台前的看的干净。तब ये वाली को संपूर्ण सामान तब बैठे से रेंटल एंड कैशिंग सर्विस चेंज करने पाया नहीं चाहिए।
2: हजुर की सेवा में संपूर्ण नया सामान को साथ में सदरमुकाम सरीकोट में विवाह व्रत बंध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रम का लागि हामीलाई सम्झन होस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्य का लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौं। यहाँ आवश्यक चाइनीज टेन्ट सायर कुर्सी भाँडाकुडा कार्पेट म्यूजिक सिस्टम बत्ती लगायत का सामान भाड़ा में पाइन का साथ ही हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहक को संतुष्टि नै हाम्रो सफलता। सम्पर्क का लागि कुमार श्रेष्ठ 98512482883 98410282883 र कृष्ण श्रेष्ठ 98640020141।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: जनोपकार बचतोता ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
6: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पार्क पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
3: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
3: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था भएकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
6: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

संहिता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: रोप राइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजुला फर्म प्रवर्धन कार्यक्रम र केवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू
1: माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गा धनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98170930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
2: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाइपर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखोर देउराली भदौ 26 गते शुक्रबार भूसफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगुतिन बुलुङ भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु असोज 1 गते कट्टीखोला सामुदायिक भवन कालिंचो 5 लापिलाङ असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतिसोर 1 गैरीमुदी। शल्यक्रिया सम्बन्धी थप जानकारी शिविरबाट सुनुट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र सम्पर्क नम्बर 98-51-17-63-67 र 98-63-31-28-10।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निको भूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निको भूमि
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्गा सोइसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआर थामी चागु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुले बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिम्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303
2: मिलिजुली कालिम्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो तहत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न ललायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिभिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
2: धुलीखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0949 4120।
2: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: मेरो बिजनेस र रानीबाट टाढिनुहोस्।
1: बिजनेस त मेरै हो र ढिलो चाँडो रानी पनि मेरै हो। जुन चीजलाई तैले मन पराउँछस् नि त्यो म तिर हुन दिन्न, र जुन चीज त चाहन्छस् नि त्यो म बाहिर छोड्छु।

0: सामुदायिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083/17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोडी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिचुक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुन्दरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरावती गाविसका सदस्यहरू कालिचुक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिचुक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083/84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित भाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082/83 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गतेभित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बौद्धिष्ट सहकारी संस्था लिमिटेड परिवार कालिन्चुक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छर पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ลาขอได้ก็มีฟันนี่นอนนิดได้ไอ้ฮักโอบอตาแมวนุบอตาหนุ่มแมวนุมีว่ากันลายหมอนหมอนแต่เต็งตะกูลสีวานาคุระนิ้วนิดละไงนะอาวะเสียงวันนี้ฮักมันนะสาวนอนุอาวะตาแกแมวนุอาตาวันที่นี
1: ่เย้तबेले टिकटी बनी था जिन घर के जी तबेले बनी को संपूर्ण सामान और तब बैठे से रेंटल एंड कैटरिंग सर्विस चल कर में पाया नहीं चल
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा
5: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन
5: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने
2: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
5: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
2: वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान
5: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
2: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
5: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गे गाविस क्षेत्रका लागि
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
5: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
2: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
5: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
2: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
5: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबो क्षेत्रका लागि
6: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
5: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
6: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
5: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
6: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
5: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
6: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
5: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
6: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
5: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
6: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: मुख्य कार्यालय मैना पोखरी 0494 11 0 3।
6: नामदु सेवा केन्द्र नामदु 98 51 322 136।
5: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98 51 32 21 37।
6: जुगु सेवा केन्द्र जुगु 98 51 322 141।
5: चरीकोट सेवा केन्द्र चरीकोट 98 51 32 21 34।
6: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98 51 322 147।
5: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य और कला, संस्कृति, पर्यटन और विकास का लागि जनपक्षीय आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज।

तीन बजे को हम समाचार मान लक्ष्मी को नमस्कार। प्रधानमन्त्री बालन शाहले जेएनजी उमेर समूहका सांसदहरूसँग छलफल गरेको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसदले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा रासपाकी सांसद अप्सना बानुले असन्तुष्टि जनाएकी हुन्। प्रधानमन्त्री शाहले आज सिंहदरबारमा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्ट अप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा एवं वातावरणीय सन्तुलन सहितको दिगो विकासका विषयमा जेएनजी सांसदहरूसँग छलफल गरेका थिए। जेएनजी आन्दोलनबाट उदयकी बानुले जेएनजी उमेर समूहका सांसदसँग मात्र नभई शुरूदेखि नै जेएनजीका मुद्दा उठाउँदै आएका सांसदहरूसँग पनि छलफल गर्न आग्रह गरेकी छिन्। नेपाली कांग्रेस संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुने पाँच जिल्ला सभापतिको जिम्मेवारी खुसिएको छ। कांग्रेसको यही असोज 16 देखि 19 हुने 15 महाधिवेशनमा सहभागी नहुने जिल्ला सभापतिको जिम्मेवारी खुसिएको हो। सभापति गगन थापाले कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खुसेका हुन्। चारै जिल्लामा कार्यवाहक सभापति तोकिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जिम्मेवारी खोसे पनि उनीहरूको सभापति पद भने कायमै रहनेछ। मुगु कांग्रेसले महामन्त्री गुरूराज घिमिरेलाई जिल्ला प्रवेश निषेधको निर्णय गरेको छ। कांग्रेसले जिम्मेवारी खोसिएका सहित 5 वटा जिल्लाका सभापतिलाई लेबी बुझाउन पत्र पठाएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव दुलालले 5 वटा जिल्लाका सभापतिलाई पत्र पठाएर तत्काल लेबी बुझाउन भनेका हुन्। माथिल्लो त्रिशुली 3A को टनेलबाट 6 वटा शव निकालिएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि

बाट छ वटा शव निकालिएको हो। खोजी गर्ने क्रममा सुरुङ भित्र ढलनका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा ओल्झिएको अवस्थामा शव फेला पारेको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ। उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटारी रेक्यू उपकरणको प्रयोग गरी सुरुङबाट छवटै शव बाहिर निकालिएको जनाएको छ। सो टनेलमा खोजीका लागि सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन्। टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ। सो क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ। गत भदौ 10 गते रसुवाको भुटीकोशीमा आएको विनाशकारी बाढ़ीका कारण माथिल्लो त्रिशुरी एक जल विद्युत आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्क विहीन भएका थिए। वैज्ञानिकहरूले गत भदौ 10 गते नेपालको भुटेकोशी नदीमा अचानक आएको भीषण बाढ़ीको मुख्य कारण जलवायु परिवर्तन भएको निचोड निकालेका छन्। बिना वर्षा ठूलो बाढ़ी कसरी आयो भन्ने विषयमा अध्ययन गरिरहेका विश्वभरका वैज्ञानिकले जलवायु परिवर्तनकै महत्वपूर्ण भूमिका देखिएको निष्कर्ष निकालेका हुन्। तिब्बतको लेन्दे खोला हुँदै रसुवाको भोटेखोसी नदीमा मिसिएको तीव्र वेगको बाढ़ीमा परि हालसम्म 1406 जनाको मृत्यु पुष्टि भइसकेको छ भने अझै 6000 जना पत्ता भएका छन्। बाढ़ीले खरबौको भौतिक संरचना पनि ध्वस्त भएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। पछिल्लो 3 सातामा मात्र विभिन्न होल्डिङ सेन्टरका 81 जनामा झाडा पखाला देखिएको हो। अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाईको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भीड़का कारण संक्रमणको जोखिम बढ़ेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिएका छन्। झाडा पखालासँग विभिन्न होल्डिङ सेन्टरमा ज्वरो समेत देखिएको छ। रसुवाको उत्तर गाया गाउँपालिका स्थित शिवालय आधारभूत विद्यालयमा बसिरहेका केही बाढ़ी प्रभावितमा ज्वरो देखिएको हो। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं दोलखाका नेता जिङ छिरिङ लामा संस्थापन पक्षमा खुलेपछि दोलखा कांग्रेसमा तरंग पैदा भएको छ। देउबा निकट लामा पार्टी सभापति गगन थापाले आह्वान गरेको बैठकमा सहभागी भएपछि त्यसको असर दोलखामा देखिएको हो। दोलखामा संस्थापन र इतर समूहबीच तीव्र ध्रुवीकरण भएका बेला लामा संस्थापन पक्षमा खुलेका हुन्। उनी संस्थापन पक्षमा लागेसँगै जिल्लाको समीकरण परिवर्तन हुने अनुमान गरिएको छ। तर कांग्रेस नेता लामा विशेष महाधिवेशनमा पनि उपस्थित भएको र बीचको अवधिमा मौन बसेका कारण उनी संस्थापन पक्षमा खुल्दैमा जिल्लामा असर नगर्ने इतर समूहको दावी छ। दोलखामा कांग्रेस इतर समूहको नेतृत्व पूर्व केन्द्रीय सदस्य कुन्दन राज काफले, पूर्व जिल्ला सभापतिहरू तारा बहादुर कोइराला र रुद्र बहादुर खड्का तथा तारा कुमार खड्का, प्रभु राम श्रेष्ठ लगायतका नेताहरूले गरिरहेका छन्। इतर समूहले असोज 1 गते मात्रै सदरमुकाम चरिकोटमा पार्टी सम्पर्क कार्यालय स्थापना गरेको छ। कांग्रेस नेता जिप छिरिङ लामा सानिपा बैठकमा सहभागी भएकै दिन उनको गृह जिल्लामा इतर समूहले सम्पर्क कार्यालय खोलेको हो। कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार संस्थापन पक्ष ओडा र पालिका अधिवेशनमा जुटेका बेला इतर समूहले कार्यालय नै स्थापना गरेर गतिविधि बढ़ाएको हो। कांग्रेस दोलखाका सभापति वर्मा लामाले भने जिल्लाका सबै नेता कार्यकर्ताहरूलाई महाधिवेशनमा जुट्न आह्वान गरेका छन्। मन्त्री परिषद बैठकले 13 देशका लागि नेपाली राजदूत सिफारिश गर्ने भएको छ। आज बस्ने बैठकले नेपाली राजदूत सिफारिश गर्ने भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज दिउँसो बसेको मन्त्री परिषदको बैठक बोलाएका छन्। बैठकले राजनीतिक कोटा अन्तर्गत 13 जनाको नाम विभिन्न देशको राजदूतमा सिफारिश गर्नेछ। स्रोतका अनुसार अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत 13 देशको लागि बस्ने मन्त्री परिषदको बैठकले विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिश

0: कोशिश गर्नेछ। परराष्ट्र मन्त्रालयले 2083 जेठ 14 गते एक सूचना प्रकाशित गर्दै रिक्त 13 देशका राजदूतको लागि आवेदन मागेको थियो। परराष्ट्रले आवेदन दिने अन्तिम मिति 2083 जेठ 22 गते बेलुकी 5 बजे तोकेको थियो। सो अवधिमा 2700 जनाको झण्डै 4000 आवेदन परेका थिए। नेपाल राष्ट्र बैंकले आजदेखि 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आजदेखि 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याउने भएको हो। साबिकै आकार तथा रंगमा 50 रूपियाँको नोट जारी गर्न लागि केन्द्रीय बैंकले सूचना जारी गरेको छ। नोटमा राष्ट्र बैंकका गवर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत छ। नोटको बायाँ तर्फ सगरमाथाको चित्र र दायाँ तर्फ लाली गुराँसको पानी छाप रहेको छ भने सोको मुनि 50 अंकित छाप समेत रहेको छ। तल्लो खण्डमा सिरिज नम्बर विक्रम सम्मत 2082 लेखिएको छ। जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डाक्टर सीके राउत निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहिबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डाक्टर राउतको मात्र जिम्मेवारी परेपछि उनी निर्विरोध भएका हुन्। अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ। जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज 9 र 10 गते वीरगंजमा हुँदैछ। उम्मेद्वारको प्रारम्भिक सूची अनुसार 7 जना उपाध्यक्ष पदका लागि 14 जनाको उम्मेद्वारी परेको छ। यसै गरी 7 जना निर्वाचित हुने सचिव पदमा 10 जनाको उम्मेद्वारी परेको छ। बागमती प्रदेश सरकारले 144 वटा कर्मचारी दरबन्दी कटौती गरेको छ। बिहिबार बसेको मन्त्री परिषदको बैठकले संगठन तथा व्यवस्थापन संरक्षण ओएण्डएमओ स्वीकृत गरेसँगै सो दरबन्दी कटौती गरेको हो। प्रदेशभित्र विभिन्न मन्त्रालय तथा कार्यालयहरूको दरबन्दी पुनरावलोकन गर्दै स्वीकृत दरबन्दीका आधारमा 144 वटा दरबन्दी कटौती गरिएको हो। बैठकले प्रदेशका 8 मन्त्रालय र कार्यालयहरूको ओएण्डएमओ स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले जानकारी दिएका छन्। मन्त्री केसीका अनुसार प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत कुल कार्यालयको संख्या 180 कायम गरिएको छ। यस अघि कर्मचारी दरबन्दी 4814 रहेकोमा त्यसलाई घटाएर 4680 कायम गरिएको छ। प्रदेशका समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा सदस्य सचिव र कार्यालय सहयोगी सहित 24 जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री केसीले बताएका छन्। सो दरबन्दी सम्बन्धित कार्य सकिएपछि स्वत खारेज हुनेछ। मन्त्री परिषद बैठकले खाने पानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गत विभिन्न पदहरूमा 90 जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ। मन्त्रालय मातहत सरसफाई डिभिजनहरूमा रिक्त रहेका खापा सीएमओ सहायक पम्प अपरेटर हल्का सवारी चालक कार्यालय सहयोगी महिला कार्यकर्ता तथा सिभिल सेनेटरी लगायतका पदमा अस्थायी दरबन्दी स्वीकृत गरिएको हो। काभ्रे पलाञ्चोकमा डेंगू संक्रमितको संख्या 32 पुगेको छ। जिल्ला स्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार गत साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य अधिकृत शिशिर पुडा सैनिक अनुसार सबैभन्दा बढ़ी बनेपा नगरपालिकामा 13 र 5 खाल नगरपालिकामा 13 जना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेका उनले बताए। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा 59 जनामा संक्रमण पुष्टि भएको थियो। मनसूनको समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष संक्रमण थप फैलिन नदिन सचेतना र सरसफाईमा सचेतना फैलाएको सूचना अधिकारी श्रेष्ठले बताएका छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा भर्ना खुलेको छ। दुवै प्रहरी संगठनमा गरी 1000 पदमा नयाँ भर्ना खुलेको हो। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा 334 जनाका लागि नयाँ भर्ना खुलाएको छ। प्रहरीमा 211 जना असही तथा प्रहरी कार्यालय सहयोगी अन्तर्गत 83 जना भान्से, 15 जना हजाम र 25 जना सूचीकार पदमा भर्ना खुलेको छ। दुवै पदका लागि 12 असोजदेखि 10 कार्तिकसम्म दरखास्त दिन सकिनेछ। यस्तै सशस्त्र प्रहरी बलमा विभिन्न पदमा 666 जनाका लागि भर्ना खुलेको छ। सशस्त्र प्रहरी जवान पदमा 604 जना माग गरिएको छ। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ। आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841017019, 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू
1: माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98170993 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 10 रुपियाँमा
5: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481042 र 98440168014।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पहिने बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिक्रीकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस, वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर, दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: स्वदेश तथा विदेशका 5 स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस।
9: हाम्रा विशेषताहरू
7: काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
9: थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841017099, 9841017099।
7: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौं नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको ड्युटीसी दुध लिएर आऊ न।
0: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0974120।
5: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरिकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
5: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
5: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरिकोट चरीघ्याङ, दोलखा 0974181802 र 0974181844।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: च्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खाडे न
1: होइन बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मेटी 2083 श्रावण 22 गतिसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
0: नाम्दु सेवा केन्द्र नाम्दु 98 51 322 136
1: सेवा केन्द्र गैरीमुदी 98 51 32 37
0: जुगु सेवा केन्द्र जुगु 98 51 322 141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98 51 32 34
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98 51 322 147
1: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागादेउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-7-21-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
3: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्काहरू, टेन्ट, कुर्सी, भाँडाकुँडा, म्युनिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता कहीँ ल्याउने होला त भन्छ।
4: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ।
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
6: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
2: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98-5-12-42-883, 98-4-10-22-883 र कृष्ण श्रेष्ठ 98-64-00-20-41।
7: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरीकोट, दोलखा। सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हेई यार त्यो सबैले भन्दै जान्यो
1: पुस्तकको वैद्य अब हुँदैन अब मेरो लागि टाका फिट गर्नुपर्छ
0: तेरो लागि
1: मलाई हेल्प गर्नु परेन
0: हो छ
1: दाई भग्याकै छोरी
0: ए
2: अब मर्काउनु पर्यो नि।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजुला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98167930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
0: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य वृद्ध सदस्य बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति समय र स्थान
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट
1: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुटका संस्थाका सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
3: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बौद्धिसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपाद दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा दिएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगु चार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। सरकारले भारत, चीन र अमेरिका सहित 13 देशका लागि राजदूत सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राजदूत सिफारिश गरेको हो। मन्त्री परिषद बैठकले विभिन्न 13 मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिए। सरकारले विज्ञदेखि पूर्व प्रधान सेनापति सम्मलाई राजदूतमा सिफारिश गरेको छ। विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिश गरिएको सरकारले जनाएको छ। सिफारिश गरिएका राजदूतहरूलाई सरकारले अब संसदीय सुनवाईका लागि संघीय संसदमा पठाउनेछ। संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका लागि एग्रिमो पठाउने कार्यतालिका छ। सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गरिने कानूनी व्यवस्था छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार विरूद्ध आन्दोलनको तयारीमा रहेको बताएका छन्। नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन र ज्यादती शुरू गरेको आरोप लगाए। अहिलेको नयाँ भनिएको सरकारले शुरू गरेको दमन, ज्यादती र अत्याचार विरूद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ। उनले विभिन्न पार्टी, बुद्धिजीवी तथा नागरिक समाजसँग लगातार छलफल भइरहेको भन्दै त्यो छलफलहरू सकारात्मक दिशामा अघि बढ़ेको बताएका छन्। काठमाडौँमा भएको सवारी दुर्घटनामा तोलुखा कंग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ। आज दिउँसो जडीबुटी चोकमा ट्याङ्करको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। कोटेश्वरबाट जडीबुटी हुँदै भक्तपुर जाने क्रममा कार्की सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ट्याङ्करले किचेको थियो। दुर्घटनामा कार्कीका श्रीमान काभ्री पलाञ्चोकको तेमाल गाउँपालिका 4 का देवराज कौडेल पनि घाइते भएका छन्। कार्की श्रीमानले चलाएको मोटरसाइकलमा सवार थिइन्। तोलुखाको सैलुङ गाउँपालिका 5 काटाकुटीमा जन्मिएकी कार्की नेवी संघको राजनीति गर्दै तोलुखा कंग्रेसको केन्द्रीय महाधिवेशनको जिम्मेवारीमा थिइन्। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण बुझाउन म्यान पावर कम्पनीहरूलाई निर्देशन दिएको छ। विभागले 21 असोजभित्र अनिवार्य विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। विभागले गत असारमा इजाजत पत्र प्राप्त संस्थाले प्रत्येक 3-3 महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था सम्बन्धी प्रगति विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको थियो। सोही आधारमा विभागले ताकेता गरेको हो। विभागले श्रमिकको हक, हित र सुरक्षामा ध्यान दिँदै सम्बन्धित विवरण इजाजत पत्र प्राप्त संस्थाले विभागको अनुगमन शाखामा अनिवार्य उपलब्ध गराउनु पर्ने जनाएको छ। बागमती प्रदेश सरकारमा थप एक मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री थापाले प्रदेशको 8 मन्त्रालयमा 8 जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन्। उनले मन्त्री परिषद विस्तार गर्दै मौजूदा मन्त्री परिषदमा एक मन्त्री थप गरेका छन्। मुख्यमन्त्री थापाले सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट रमा आले मगरलाई मन्त्री नियुक्त गरेका हुन्। आले मगरलाई कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी शालिग्राम जमकटेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन्। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संयुक्त सरकारमा नेकपाबाट सरोज सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एमालेबाट हुँदा मन्त्री परिषदमा एक मन्त्री थप गरेका छन्। मुख्यमन्त्री थापाले सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट रमा आले मगरलाई मन्त्री नियुक्त गरेका हुन्।

0: नियुक्त गरिएको थियो। राप्रपाबाट गिरबहादुर तामाङ, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री राजु विष्ट, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री र राजेन्द्र प्रजापति, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री रहेका छन्। प्रदेशको रिक्त दुई मन्त्रालय मध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयमा आले मगरलाई नियुक्त गरिएको हो। माथिल्लो तिर्सुली थ्रिएको टनेलबाट छवटा शव निकालिएको छ। भुटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा र स्वास्थित माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडेड तीन सुरूङबाट छवटा शव निकालिएको हो। खोजी गर्ने क्रममा सुरूङभित्र ढलानका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा उल्झिएको अवस्थामा शव फेला परेको सैनिक मुख्यालय जंगी अड्डाली जनाएको छ। नेपाली कंग्रेसका पूर्व केन्द्रीय सदस्य एवं दोलोखाका नेता जेप सेरिङ लामा संस्थापन पक्षमा खुलेपछि दोलोखा कंग्रेसमा तरंग पैदा भएको छ। देवानीकोट लामा पार्टी सभापति गगन थापाले आह्वान गरेको बैठकमा सहभागी भएपछि त्यसको असर दोलोखामा देखिएको हो। दोलोखामा संस्थापन र इतर समूहबीच तीव्र ध्रुवीकरण भएका बेला लामा संस्थापन पक्षमा खुलेका हुन्। उनी संस्थापन पक्षमा लागेसँगै जिल्लाको समीकरण परिवर्तन हुने अनुमान गरिएको छ। तर कंग्रेस नेता लामा विशेष महाधिवेशनमा पनि उपस्थित भएको र बीचको अवधिमा मौन पसेका कारण उनी संस्थापन पक्षमा खुल्दैमा जिल्लामा असर नगर्ने इतर समूहको दावी छ। दोलोखामा कंग्रेस इतर समूहको नेतृत्व पूर्व केन्द्रीय सदस्य कुन्दन राज काफ्ली, पूर्व जिल्ला सभापतिहरू ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का तथा तारा कुमार खड्का, प्रभुराम श्रेष्ठ लगायतका नेताहरूले गरिरहेका छन्। इतर समूहले असोज एक गते मात्रै सदरमुकाम चरीकोटमा पार्टी सम्पर्क कार्यालय स्थापना गरेको छ। कंग्रेस नेता जेप छिरिङ लामा सानेपा बैठकमा सहभागी भएकै दिन उनको गृह जिल्लामा इतर समूहले सम्पर्क कार्यालय खोलेको हो। कंग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार संस्थापन पक्षी ओडा र पालिका अधिवेशनमा जुटेका बेला इतर समूहले कार्यालयनी स्थापना गरेर गतिविधि बढ़ाएको हो। कंग्रेस दोलखाका सभापति वर्मा लामाले भने जिल्लाका सबै नेता कार्यकर्ताहरूलाई महाधिवेशनमा जुट्न आह्वान गरेका छन्। हवस् त, बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति, समय र स्थान
0: 2083 असोज 17 गते। उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
2: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको

0: प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकों की निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ
0: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बौद्धिष्ट सहकारी संस्था लिमिटेड परिवार कालिन्चुक 7 भदौरे दोलखा

0: स्वदेशका विदेशका फाइव स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
2: कथै बरी लैलै, कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिप्यो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
6: सबै मिली भन के लिनु दिनु अपराध।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जुझ्दैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षीणित उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास त्रुटि संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू,
6: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन,
5: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
6: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
5: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
6: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
5: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
6: व्यवस्थापकको सेवा सुविधा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
5: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान
6: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
5: भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी, वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
6: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गे गाविस क्षेत्रका लागि,
5: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र,
6: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र,
5: असोज 1 गते मार्बु ओडा कार्यालयमा 3200 वडा नम्बर 7 क्षेत्रका लागि,
6: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा, कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र,
5: असोज 3 गते रोयल ब्याङ्केट चरीबुटीमा, काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि,
6: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 3200 ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा 3200 ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
5: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
6: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
5: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
6: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
5: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
6: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
5: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
6: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
5: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
6: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
5: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: मुख्य कार्यालय मैना पोखरी 049-411-0030
5: नाम्दु सेवा केन्द्र नाम्दु 9851-322-136
6: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-321-37
5: जुगु सेवा केन्द्र जुगु 9851-322-141
6: चरीकोट सेवा केन्द्र चरीकोट 9851-322-134
5: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-322-147
6: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3200 गाउँपालिका 5 मैना पोखरी दोलखा।

नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस संस्थाको 26औं वार्षिक साधन सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
0: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: लिनीजुनी कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती माडी कालिन्चोक 3 झ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माधि कालिन्चोक 4 हिलेपानी निकोभूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमि
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्गा सोयसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चागु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावी सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षेमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावी भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 छरिकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरिकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षण का लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शीर्ष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शीर्ष सदस्यहरूले अध्ययन गर्ने संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शीर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शीर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।

0: 있는데 오는 자 아무래도 역시 띵도 스마 짜미가
1: शिक्षक कल्याण वस्त्र तथा ऋण सहकारी संस्था लिमिटेड को वार्षिक साधारण सभा होने संबंधी सूचना।
2: यस शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्थाको 29औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
3: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालू र गौरीशंकर क्याम्पसको हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 को वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083-84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
2: आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
3: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
1: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतेभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
2: शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काबे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काब्रे बगर दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र श्री सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.in र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। भारत चीन र अमेरिका सहित 13 देशमा राजस्व सिफारिस, विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त, चालू वर्ष सालमा सदनान्तर स्थिति 90 अर्बले बचतमा, बागमती प्रदेश सरकारले एक महिनापछि पायो पूर्णता, जडीबुटीमा भएको दुर्घटनामा दुवोका कंग्रेसकी नेत्रीको मृत्यु, श्रीमान पनि घाइते, र पाकिस्तानमा विस्फोट हुँदा कम्तीमा 16 जनाको मृत्यु, 30 भन्दा बढी घाइते।
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 104.1802 र 104.1844।
0: अब समाचार विस्तारमा। सरकारले भारत चीन र अमेरिका सहित 13 देशका लागि राजदूत सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिए। सरकारले विज्ञदेखि पूर्व प्रधान सेनापति सम्मलाई राजदूतमा सिफारिश गरेको छ। विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व रान्ने हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिश गरिएको सरकारले जनाएको छ। सिफारिश गरिएका राजदूतहरूलाई सरकारले अब संसदीय सुनवाईका लागि संघीय संसदमा पठाउनेछ। संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका लागि एग्रीमो पठाउने कार्यतालिका छ। सम्बन्धित मुलुकबाट एग्रीमो प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गर्ने कानूनी व्यवस्था छ। यसरी नेपाल विद्युत प्राधिकरणको

कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए। त्यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव साके सरकारले वैशाख 19 गते जारी गरेको अध्यादेशका कारण स्वत पदमुक्त भएका थिए। साकेलाई अन्तरिम सरकारका ऊर्जा मन्त्री गुलमान घिसिङले पदबाट हटाए पनि उनी सर्वोच्चको परमादेशसँगै पुनर्बहाली भएका थिए। मन्त्री परिषद बैठकले सहसचिव रुद्र सिंह तामाङलाई राजपत्र अंकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय पनि गरेको छ। चालू आर्थिक वर्ष साउनमा सुधुनान्तर स्थिति 90 अर्बले बचतमा पुगेको छ। रेमिट्यान्स प्रवाह र प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा सुधार आउँदा सुधुनान्तर स्थिति सकारात्मक भएको हो। साउनमा सुधुनान्तर स्थिति 90 अर्ब 34 करोड़ले बचतमा छ। गत आर्थिक वर्ष सोही अवधिमा सुधुनान्तर स्थिति 89 अर्ब 30 करोड़ले बचतमा थियो। चालू वर्ष साउनमा निर्यात 61.7% बढ़ेको छ। सो अवधिमा 38 अर्ब 70 करोड़ बराबर निर्यात भएको छ। साथै साउनमा 1 अर्ब 1 करोड़ बराबर एफडीआई भित्रिएको छ भने सोही अवधिमा रेमिट्यान्स प्रवाह पनि 2 खर्ब 15 अर्ब रहेको छ।

0: 7,78,29 करोड़ बचतमा थियो। काठमाडौँमा भएको सवारी दुर्घटनामा तोलोका कंग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ। आज दिउँसो जडीबुटी चोकमा ट्याङ्करको टक्कर बाटनको घटनास्थलमै मृत्यु भएको हो। कोटेश्वरबाट जडीबुटी हुँदै भक्तपुर जाने क्रममा कार्की सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ट्याङ्करले किचेको थियो। दुर्घटनामा कार्कीका श्रीमान काभ्रे पलाञ्चोकको तेमाल गाउँपालिका चारका देवराज पौडेल पनि घाइते भएका छन्। कार्की श्रीमानले चलाएको मोटरसाइकलमा सवार थिइन्। तोखाको सैलुङ गाउँपालिका पाँच काटाकुटीमा जन्मिएकी कार्की नेविसंघको राजनीति गर्दै तुलोखा कंग्रेसको केन्द्रीय महाधिवेशनको जिम्मेवारीमा थिइन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि बिहेतिर हो कि क्या हो?
2: कहाँ बाटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाँडोहरू गइहालौ न, सकिगयो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22।
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamrowradiofm.org.in र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार विरूद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन्। नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन र ज्यादती शुरू गरेको आरोप लगाएका हुन्। अहिलेको नयाँ भनिएको सरकारले शुरू गरेको दमन, ज्यादती र अत्याचार विरूद्ध वृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ। उनले विभिन्न पार्टी, बुद्धिजीवी तथा नागरिक समाजसँग लगातार सफल भइरहेको भन्दै ती सफलहरू सकारात्मक दिशामा अघि बढ़ेको बताए। साथै प्रचण्डले सबैले प्रत्येक क्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने समेत बताएका छन्। चाडपर्व पछि देशको परिस्थितिलाई हेरेर नयाँ आन्दोलन गर्नुपर्ने उनको भनाई छ। बागमती प्रदेश सरकारमा थप एक मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ। एमाले नेकपा र राप्रपाको साझेदारीमा सरकार गठन गरेका किरण थापा मगरले मुख्यमन्त्री नियुक्त भएको 29 दिनमा सरकारलाई पूर्णता दिएका हुन्। उनले मन्त्री परिषद विस्तार गर्दै मौजूदा मन्त्री परिषदमा एक मन्त्री थप गरेका छन्। नवनियुक्त मन्त्री आले मगरलाई आजै बागमती

0: का प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाली पद तथा गोपनीयताको शपथ गराएका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट मन्त्री नियुक्त रमा आले मगरलाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी शालिग्राम जमकटेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन्। नेकपा एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संयुक्त सरकारमा नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भनी एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको थियो। राप्रपाबाट गिर बहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, राजु विष्ट खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री र राजेन्द्र प्रजापति उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री रहेका छन्। नेपाली कंग्रेसका पूर्व केन्द्रीय सदस्य एवं दुलुखाका नेता जीव छिरिङ लामा संस्थापन पक्षमा खुलेपछि दुलुखा कंग्रेसमा तरंग पैदा भएको छ। देवालीकोट लामा पार्टी सभापति गगन थापाले आह्वान गरेको बैठकमा सहभागी भएपछि त्यसको असर दुलुखामा देखिएको हो। दुलुखामा संस्थापन र इतर समावेश तीव्र ध्रुवीकरण भएका बेला लामा संस्थापन पक्षमा खुलेका हुन्। उनी संस्थापन पक्षमा लागेसँगै जिल्लाको समीकरण परिवर्तन हुने अनुमान गरिएको छ। तर कंग्रेस नेता लामा विशेष महाधिवेशनमा पनि उपस्थित भएको र बीचको अवधिमा मौन बसेका कारण उनी संस्थापन पक्षमा खुल्दैमा जिल्लामा असर नगर्ने इतर समूहको दावी छ। तोलोखामा कंग्रेस इतर समूहको नेतृत्व पूर्व केन्द्रीय सदस्य कुन्दन राज काफ्ली, पूर्व जिल्ला सभापतिहरू तारा बहादुर कोइराला र रुद्र बहादुर खड्का तथा तारा कुमार खड्का, प्रभुराम श्रेष्ठ लगायतका नेताहरूले गरिरहेका छन्। इतर समूहले असोज 1 गते मात्रै सदरमुकाम चरीकोटमा पार्टी सम्पर्क कार्य स्थापना गरेको छ। कंग्रेस नेता जीव छिरिङ लामा सानेपा बैठकमा सहभागी भएकै दिन उनको गृह जिल्लामा इतर समूहले सम्पर्क कार्यालय खोलेको हो। कंग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार संस्थापन पक्ष एउटा र पालिका अधिवेशनमा जुटेका बेला इतर समूहले कार्यालय नै स्थापना गरेर गतिविधि बढ़ाएको हो। कंग्रेस दुलोखाका सभापति वर्मा लामाले भनी जिल्लाका सबै नेता कार्यकर्ताहरूलाई महाधिवेशनमा जुट्न आग्रह गरेका छन्। रामी सापमा सुन लुटपाटका जघन्य शैली देखिएको छ। बन्दरको बेहोस बनाएर सुन लुटपाटका घटना बढ़न थालेपछि महिलाहरूमा त्रास बढ़ेको छ। लुटपाटमा स्थानीयकै संलग्नता रहेको खुलेको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: रामेछापमा पछिल्लो दुई साता यता भएका सुन लुटपाटका तीन घटनामा जिल्लाकै लुटेराहरूको संलग्नता देखिएको छ। लुटेरा समूहले खास गरी ज्येष्ठ नागरिक र एकल महिलालाई निशाना बनाउने गरेका छन्। नशालु पदार्थ सेवन गराई बेहोस गराएर वृद्ध वृद्धालाई घरमै बन्धक बनाएर तथा कानको लोती नै चुडाएर सुन लुटपाट गरिएको छ। रामेछाप प्रहरीका अनुसार सुन लुटपाटका यी तीनवटै घटनामा जिल्लाकै लुटेराहरूको संलग्नता देखिएको छ। भदौ 24 गते मन्थली नगरपालिका छ कि 54 वर्षीय विभा माझीलाई नशालु पदार्थ सेवन गराई बेहोस बनाएर कानमा लगाएका सुनको सक्कली बेरुवा रिङ निकाली नक्कली गहना लगाएर लुटपाट गरियो। यो घटनामा रामेछापकै गोकुल गंगा गाउँपालिका 2 कि 53 वर्षीय मैया कार्कीको संलग्न पुष्टि भयो। चोरिएको गहना खरिद गर्ने मन्थली नगरपालिका 1 का 36 वर्षीय सुनचादी व्यवसायी सीताराम लोहार पनि संलग्न देखिए। रामेछाप प्रहरीका अनुसार खाडादेवी गाउँपालिका 2 मजुवा नेवार टोल स्थित एक वृद्ध दम्पतिलाई घरमै बन्धक बनाएर सुन लुटियो। 85 वर्षीय बखतमान लामा र उनकी श्रीमती 86 वर्षीय कान्छे माया तामाङ राति सुतिरहेका बेला तीनजनाको समूह घरभित्र प्रवेश गरी शरीर बन्धक बनाएर सुन लुटपाट गरेका थिए। यो लुटपाटको घटनामा 5 जना पक्राउ परेकोमा रामेछापको खाडादेवी गाउँपालिका 2 का 32 वर्षीय दीर्घराज मोक्तन र सोही स्थानका 33 वर्षीय पशुपति श्रेष्ठ पनि संलग्न देखिए। उनीहरूले वृद्ध दम्पतिको हात प्लास्टिकको टेपले बाँधेर मुख थुन्नका साथै आँखामा पट्टी समेत बाँधेर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्। भदौको 2 साता लिखु तामा कोशी गाउँपालिका 5 कि 60 62 वर्षीय सुन्तनी तामाङको कानको लोतिने चुडाएर सुनको रिङ लुटियो। सो घटनामा सोही स्थानका 19 वर्षीय चन्द्र घिसिङ पक्राउ परे। हो, रामेछापमा लगातार भइरहेका लुटपाटका घटनाले स्थानीय त्रसित भएका छन्। प्रहरीले तीनवटै घटनामा संलग्नलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढाएको छ। तर पनि सुन लुट्ने फरक शैली र स्थानीय समेतको संलग्नताले विशेष गरी महिलाहरूले असुरक्षित महसुस गरेका छन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण बुझाउन म्यान पावर कम्पनीहरूलाई निर्देशन दिएको छ। विभागले 21 असोजभित्र अनिवार्य विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। विभागले गत असारमा इजाजत पत्र प्राप्त संस्थाले प्रत्येक तीन महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्था सम्बन्धी प्रगति विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिएको थियो। सोही आधारमा विभागले पुनः ताकेता गरेको हो। विभागले श्रमिकको हक हित र सुरक्षा ध्यानमा राख्दै सम्बन्धित विवरण इजाजत पत्र प्राप्त संस्थाले विभागको अनुगमन शाखामा अनिवार्य उपलब्ध गराउनु पर्ने जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगारीमा गएका प्रत्येक श्रमिक सुरक्षित रूपमा सम्बन्धित गन्तव्य मुलुकमा पुगे वा नपुगेको विवरण 15 दिनभित्र प्राप्त गर्नुपर्नेछ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा कम्तीमा 16 जनाको मृत्यु भएको छ। विस्फोटमा परि 30 जना भन्दा बढ़ी घाइते भएका छन्। प्रारम्भिक रिपोर्ट अनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाड़ी पुरानो प्रहरी लाइनमा ठोकिएको खैबर पख्तुनख्वा प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले बताएका छन्। विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान समेत भएको थियो। प्रहरीका अनुसार प्रारम्भिक विवरणले विस्फोटपछि एक आत्मघाती हमलाकारीले स्पेशल ब्रान्च नजिकै आफूलाई विस्फोट गराएको संकेत गरेको छ। बेबीसीका अनुसार गोली हानाहानमा एक चरमपन्थी मारिएका छन्। पाकिस्तानमा भएको विस्फोटमा परि कम्तीमा 16 जनाको मृत्यु भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: स्वदेश तथा विदेशका 5 स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ। आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 98140170 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबीथान खाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0947120।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

जनमुखी बचतथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84

0: लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: व्यवस्थापकको सेवा सुविधा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान
1: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
0: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिमचोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
1: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइ
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
0: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
0: नामदु सेवा केन्द्र नामदु 9851322136
1: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851322136
0: जुगु सेवा केन्द्र जुगु 9851322141
1: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 मैना पोखरी दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: काली नाग बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्तावहरू
1: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
0: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बाह्र बजेदेखि 4:30 छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउली पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: बस्यालको नमस्कार। आज कार्यक्रममा अर्थमन्त्री चोडी मुवागलेको दिल्ली भ्रमणका क्रममा बाढ़ी पछिको पुननिर्माणमा भारतीय सहायता बारे छलफल भएको एक अधिकारीको भनाई।
6: रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठूलो हामीले सपोर्ट चाहिन्छ, इन्डियन गभर्नमेन्टको साथै स्वच्छता भन्ने सन्दर्भमा हामीले विषयहरू उठाउँछौँ।
5: नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के छ?
7: धेरैमा त हामीले गरेको छैनौँ, किनभने यो अलिकति कार्य नै काम छ। केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ।
5: र पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एउटा मस्जिदमा ठोकिँदा कैयौंको मृत्यु। तर शुरूमा आजका प्रमुख विश्व समाचार। पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिम पाकिस्तान स्थित एउटा मस्जिदमा भएको विस्फोटमा 5 प्रहरी अधिकारी सहित कम्तीमा 17 जनाको मृत्यु भएको छ। घटनामा 70 भन्दा बढ़ी मानिस घाइते भएका बताइएको छ। शुक्रबारको प्रार्थनाका निम्ति मानिसहरू भेला भएका बेला विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन भवनमा ठोक्काइएको खैबर पख्तुनख्वाको कोहाट जिल्लाका प्रहरी अधिकारीले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटपछि आक्रमणकारी र सुरक्षाकर्मी बीच गोली हानाहान भएको थियो। त्यसक्रममा एक आक्रमणकारी मारिएका अधिकारीहरूले जनाएका छन्। इस्लामाबादबाट बीबीसीकी केरोलाइन डेभिस भन्छिन्, यति बेला हामी अधिकारीहरूबाट यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छ वा छैन भन्नेबारे थप पुष्टिको प्रतीक्षामा छौं। कोहाट जिल्ला यस्ता किसिमका हिंसात्मक घटनाका लागि सामान्यत परिचित छैन। बीबीसीकी केरोलाइन डेभिस। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मिनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 जना किशोर हिरासतमा मृत भेटिएसँगै उक्त शहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ग नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। शुरूमा उनीहरूको मृत्यु कुनै बिमारीका कारण भएको हुन सक्ने बताएको निकायले पछि सब परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ। त्यहाँ अस्थायी शिविरहरू बनाइएका छन्। अधिकारीहरूले तय गरेको 2 किलोमिटरको बाटोमा जान मानिसहरू हतारिन त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो। जुलाईमा ठूलो संख्यामा सीमा पार गरेका करिब 70,000 मध्ये हजारौं आप्रवासी अझै सिउटाका सड़कमै रात बिताइरहेका बताइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले हालैका साताहरूमा युरोपमाथि रूसी हाइब्रिड आक्रमणको खतरा बढ़ेको बताएका छन्। उनले यस्ता आक्रमणबाट फ्रान्सका महत्वपूर्ण पूर्वाधारहरूलाई जोगाउने योजना तयार गर्न आफूले निर्देशन दिएको पनि बताए। मध्य पूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनैतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूसले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरूद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ़दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही स्रोत साधन परिचालन गर्ने बारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्य पूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
8: अर्थमन्त्री स्वर्णिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायता बारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समकक्षी अर्थमन्त्री निर्मला सीतारमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधि मण्डलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई दुईजना भारतीय मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौं। भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी सहायताको कुरा जुन गर्नुभयो?
9: भारत सरकार यसको लागि आफूले सक्दो सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्ट भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले सक्दो सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेर हामीले पनि एउटा के फिगर दियो भन्ने भन्न सक्नु होला। हामी आरडिएमएको एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिए भइसके पछाडि अब यसमा थप छलफल गरेर हामीले सहायताहरू उपलब्ध गराउने सन्दर्भमा हामी त्यो गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
8: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको एक अर्ब डलर मध्ये एक चौथा जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्? उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिश गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिश भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिश भएकाहरूको नाम पढेर सुनाएका थिए।
10: डाक्टर निश्चल नाथ पाण्डे भारत, डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरू जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाछी राणा उमान श्री चुरामणी खरेल मलेसिया प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया डाक्टर मञ्चला झा श्रीलंका श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
8: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने बहस शुरू भएको पाइन्छ। भदौ 10 गतेको चट्टान सहितको हिमपहिरोका कारण आएको बाढ़ीमा परेका 1400 जना भन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौं विस्थापित भएका छन्। यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौं।
7: रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौँ, धेरैमा त हामीले गरेको छैनौँ किनभने यो अलिकति कार्य नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ। भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा त्यस्तै गरिसन पङ्कर ग्लेसियर भन्ने मनाङमा छ तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मोनिटरिङ गर्दै आइरहेका छौँ।
11: यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
7: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ। हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ। डीएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ। जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले टर्की वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन। यो चाहिँ स्नो रक एन्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ। यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ।
11: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो। त्यसो भए
7: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ।
11: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो?
7: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ। पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेकै हुनुपर्छ भन्ने जरुरी छैन। जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्च भनेर जुन एउटा ढिक्का खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ, त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भने हुन्छ। कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो भन्छ के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वाट घट्छ होइन, बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो, त्यसलाई पनि हामीले हेर्नुपर्छ।
11: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ हिमनदीहरूलाई कसरी असर गरिरहेको छ?
7: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन। जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ, त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुन सक्छ। तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुराहरू टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ, आइसहरू पग्लिन थाल्छ। त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफोर्स भनेको, त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
11: भएर बसेको
7: हजुर हजुर। त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ, टु मच वाटर भनेर भन्छौँ होइन, पानी बढी हुन्छ र तल बाढी आउँछ। त्यस्तै गरिकन पर्माफोर्स थ भन्छ, त्यो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ।
8: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाई नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाड़ी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनहान समेत भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट।
5: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ। सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढ़ेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ।

0: हस्त यसका साथै बीबीसी नेपाली सेवाको साँझ भर्खर यही सकिन्छ। अब सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
3: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
4: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
2: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
4: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
3: घर टोलमा शंकाको व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
2: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
3: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
2: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको

0: जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
1: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: नोट:
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा।
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस संस्थाको 26 औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
0: नोट: उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा तपसिलका मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल असोज 11 गते भीमेश्वर नगरपालिका 2 सम्पूजा पार्क दोलाखा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: साधारण सभामा प्रस्तुत हुने विषयहरू
1: आर्थिक वर्ष 2082-83 को कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 83-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम तथा कार्यविधि संशोधन साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट। साधारण सभा सम्बन्धी थप जानकारी एवं अनुरोध
0: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
1: 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लाभढङ्क पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
0: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले 1 प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ।
1: साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरूलाई 2083 साल असरसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 0949-59-0222 र 98-44-40-64-60।
0: सृजना खड्का सचिव त्रिपुरा महिला सहकारी संस्था लिमिटेड दोलखा।
1: भीमेश्वर नगरपालिका 5 का शेयर सदस्यहरूका लागि 2083 साल असोज 7 गति भीमेश्वर नगरपालिका पश्चिमी सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म उपस्थितिका लागि अनुरोध।

0: ಶೋರ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕ ಅವತಾರ ಮಾ ಸಾವತ
1: ಕಥೆ ಬರಿ ಲೈಲೈ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ ನೋನಿ ಭಿತ್ತಿ ಆಪ್ನೆ ಟಿವಿ ಬಿಗ್ರಿಯು ಅನಿ ಬನೌನ ಜನ ಲಾಗೆ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಟ ಹೋಯ್ನ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकियो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिधैमा ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
6: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12औं वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना ए यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्रांगण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्रांगण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
7: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
8: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
7: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेशन समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
9: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
7: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
9: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
7: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
9: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536।
7: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुनी रोग लाग्न सक्छ।
1: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग